0: Choice FM 90.4 MHz.
1: Choice FM time check.
2: अहिले बिहानको 6 बजेको छ.
1: It's 6 AM.

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 26 गते सोमबार, सन् 2026 अक्टोबर 12 तारीख असोज शुक्ल पक्षको द्वितीय तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेका बाँकेको रेडियो बागेश्वरी 94.5 मेगाहर्ज र चितवनको कालिका एफएम 95.2 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: भोटेको सिकै झल्को दिने गरी बुढी गण्डकीमा बाढ़ी, पूर्व सूचना प्रभावमा फेरि पनि ढिलाई, बाढ़ीले घर खेतपुल र जलविद्युतमा क्षति पुगे पनि ठूलो मानवीय क्षति टर्यो।
0: बाढ़ी प्रभावित जिल्लाहरू सड़क सम्पर्कमा जोड़िए, दशैंका लागि रूट पर्मिट खुला, दशैंका 6 दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने, आकस्मिक सेवा भने नरोकिने।
1: चिनिया सामान नाकामै रोकिँदा दशैं बजार महँगो, कृषि उपजमा उपभोक्ता मूल्य किसानले पाउने मूल्य भन्दा 7 गुणासम्म महँगो।
0: रूस र युक्रेन ऊर्जा युद्ध विराम गर्न सहमत भएको ट्रम्पको दावी, रूसको औपचारिक प्रतिक्रिया आउन बाँकी, सहमतिका लागि तयार रहेको युक्रेनी राष्ट्रपतिको भनाई।
1: र आईसीसी क्रिकेट विश्वकप लिग 2 मा नेपालले क्यानाडालाई हरायो।

0: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-3333, 493-555।

यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। गोर्खाको चुम उपत्यकाको उंगिलुङ खोलामा खसेको पहिरोले स्यार खोला थुनेर हिजो झिसमिसेमै बुढी गण्डकीमा आएको आकस्मिक बाढ़ीले ठूलो भौतिक क्षति गरेको छ। पहिलो बाढ़ीले चेतावनी दिएसँगै बुढी गण्डकीको तटीय क्षेत्रका स्थानीय बासिन्दाले बस्ती छाडेपछि आएका दुई भयानक बाढ़ीमा ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। बाढ़ीको पहिलो लहरपछि स्थानीय स्तरमा गरिएको सतर्कताका कारण नदी किनारका बासिन्दाले घर छाडेर सुरक्षित ठाउँमा जाने समय पाए। त्यसपछि आएको ठूलो बाढ़ीले बस्ती र भौतिक संरचनामा व्यापक क्षति पुर्याएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। 45 घर पूर्ण र 27 घरमा आंशिक क्षति पुगेको छ। यस्तै 34 गोठ र बंगुरका 22 खोरमा क्षतिसँगै 3 गाड़ी बगाएको छ। दर्जनौं घर डुबानमा परेका छन्। 2 पक्की पुल 1 बेली ब्रिज र 2 झोलुङ्गी पुल बगाएको छ भने 4 जलविद्युत आयोजना प्रभावित भएका छन्। बाढ़ीमा 5 जना बेपत्ता भएको विवरण छ। 9 विदेशी सहित 82 जनाको उद्धार भएको छ। चुमनुम्री गाउँपालिकाका अध्यक्ष निमा लामाले स्थानीय बासिन्दाबाट आएको सूचनाका आधारमा बेलैमा सुरक्षित रहन सूचित गरिएका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुढ़ी गण्डकीको सहायक नदी स्यार खोला सुक्खा पहिरोले थुनिँदा बाढ़ी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। प्राधिकरणका अनुसार चुमनुम्री गाउँपालिका छ चुमलिङ नजिकैको उंगिलुङ खोलाबाट बाहव र गेग्रा नआएर स्यार खोला थुनिएको थियो। स्यार खोला थुनिएको केही समयपछि फुट्दा बुढ़ी गण्डकीमा लेदो सहितको बाढ़ी आएको प्रारम्भिक आकलन रहेको प्राधिकरणले जनाएको छ। उंगिलुङ खोलामा पहिरो खसेको हो कि हिम पहिरो भनेर यकिन हुन सकेको छैन। स्यार खोला थुनिएको भनिएको ठाउँबाट 500 किलोमिटर तल बुढ़ी गण्डकीमा मिसिन्छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसी मोडले गोर्खाको चुमनुम्री गाउँपालिका छ चुमचेत नजिकै पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फुट्दा बुढ़ी गण्डकी नदी प्रणालीमा आकस्मिक बाढ़ी आएको प्रारम्भिक विश्लेषण गरेको छ।
4: यसैबीच गोर्खाको बुढ़ी गण्डकी नदीमा हिजो बाढ़ी आएको खबर समयमै थाहा पाउन नसकेको सरकारले स्वीकार गरेको छ। बुढ़ी गण्डकी नदीको आरूघाट भन्दा माथि जलसतह मापन यन्त्र नै नभएकाले बुढ़ी गण्डकीको सहायक नदीमा बाढ़ी आएको पूर्व सूचना प्राप्त गर्न ढिला भएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। सरकारी निकायले भन्दा पहिले नै स्थानीय बासिन्दाहरूले सामाजिक सञ्जाल र फोन मार्फत बाढ़ी आएको जानकारी दिएका थिए। स्थानीय बासिन्दाकै सतर्कता र आपसी सम्पर्कका कारण ठूलो मानवीय क्षति टरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निष्कर्ष छ। 1.5 महिना अघि भदौ 10 गते भोटुकोसीमा बाढ़ी आउँदा पूर्व सूचनाका लागि राखेका मापन केन्द्र नै बगाएको थियो। हिजो बाढ़ी आएको गोर्खाका उंगेलुङ र स्यारखोलामा भने त्यस्तो प्रणाली जडान नै गरेको थिएन। हिजो बाढ़ी आएको आधा घण्टापछि मात्रै प्राधिकरणको केन्द्रमा सूचना पुगेको र त्यसको थप आधा घण्टापछि एसएमएस पठाइएको थियो। सरकारले प्रवाह गरेको सूचना आरूघाट भन्दा तल्लो क्षेत्रका बासिन्दालाई मात्रै काम लागेको विश्लेषण छ। नदी थुनेको ठाउँबाट नजिकको बस्ती सिर्दिवास फिल्म र घट्टेखोलाका बासिन्दाले जगत लगायत तल्लो क्षेत्रका बासिन्दाहरूलाई फोन र सामाजिक सञ्जालबाट सतर्क रहन खबर गरेका थिए। आकस्मिक रूपमा आउने बाढ़ीबारे पूर्व जानकारी हुने संयन्त्र नभएको र बुढ़ी गण्डकी नदीको जलसतह मापन गर्ने यन्त्र आरूघाट बजारमा मात्र रहेकाले बेलैमा सूचना पाउन नसकेको सरकारी निकायको भनाई छ। उंगिलुङ खोलाबाट बगेको गेग्रानले स्यार खोला थुनिएर फुटेपछि बुढ़ी गण्डकीमा लेदो सहितको ठूलो बाढ़ी आएको विपद न्यूनीकरण व्यवस्थापन प्राधिकरणको प्रारम्भिक अनुमान छ।
3: नेपाली कांग्रेसको 15 महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर राणा र डिला संग्रौला निर्वाचित हुनुभएको छ। खुल्ला उपसभापतिमा भण्डारी 3,735 र आचार्य 2,342 मतसहित विजय हुनुभएको हो। यस्तै समावेशी उपसभापतिमा विनोद चौधरीले 1,745 मतसहित निर्वाचित हुनुभयो। महामन्त्रीको खुल्लातर्फ प्रदीप पौडेल 4,194 र उदय शमशेर राणा 2,330 मतसहित निर्वाचित हुनुभएको छ। महिला महामन्त्रीमा डिला संग्रौला पन्त 3,118 मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। काया कैरनमा मानसिक स्वास्थ्य र ध्यान दिनुपर्ने विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
6: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्के सिमेन्ट एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
5: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
6: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854142982 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
5: वाट्सएप नम्बर 9854142982 होइन त? अनि त्यसपछि
6: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
5: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
6: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
2: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
6: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
7: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: यस दसैँ तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड घुम्नुहोस्। द ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आइएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्। 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटीको सिकै झल्को दिने गरी बुढी गण्डकीमा बाढ़ी, पूर्व सूचना प्रवाहमा फेरि पनि ढिलाई, कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र संग्रौला लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर। भोटेको सीमा बाढ़ी आएको डेढ़ महिनापछि रसुवा र नुवाकोट सीधा सड़क सम्पर्क जोड़िएका छन्। दुई जिल्ला जोड्ने फलाखु खोलामा एक्रो ब्रिज जडान गरिएसँगै हिजोदेखि गाड़ी चल्न थालेका छन्। नेपाली सेनाको सहयोगमा यो पुल जडान गरिएको हो। पुल बनेपछि नुवाकोट रसुवा गाड़ी चल्न थालेका, गल्छी त्रिशुली मैलुङ स्याफ्रेबेसी रसुवागढ़ी सड़क योजना विदुरका प्रमुख कृष्णनाथ ओझाले बताउनुभयो। यस्तै यता त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीमा रहेको गलौदी खण्डमा दुईतर्फी गाड़ी चल्न थालेका छन्। दुई वर्ष अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा पनि पुनर्निर्मित सड़कबाटै गाड़ी चल्न थालेका छन्। दशैं यात्रालाई सहज बनाउन दुवै राजमार्गमा मरम्मत तथा व्यवस्थापनका काम अघि बढ़ाइएको हो। यता 8 र 9 असोजमा परेको लगातारको वर्षापछि आएको बाढ़ीले सड़क र पुल बगाउँदा सड़क सम्पर्कविहीन बनेको म्याग्दी मुस्ताङ राष्ट्रिय सड़क सञ्जालमा जोड़िएका छन्। पर्वत बागलुङ जोड्ने मालढुङ्गामा काली गण्डकी नदीको पुलको पहुँच सड़क बगाएको थियो। दुई जिल्ला सीधा सड़क सम्पर्क जोड़िने चरणमा पुगेका छन्। हिजोबाटै पर्वत र बागलुङलाई सड़क सम्पर्कमा जोड़ने गरी काम भइरहेको सड़क डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले बताउनुभयो। बाढ़ीले पटक पटक अवरूद्ध बन्दै आएको बीपी राजमार्गमा अहिले सहज रूपमा गाड़ी चलिरहेका सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशको भनाइ छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
5: दशैंका लागि गाड़ीको रूट पर्मिट पनि खुलेको छ। यस्तै बड़ा दशैंको 6 दिन सबै सरकारी अस्पतालले बहिरंग सेवा ओपीडी बन्द गर्ने भएका छन्। फूलपातीदेखि दशमीको पर्सिपल्ट अर्थात 31 असोजदेखि 6 कार्तिकसम्म सरकारी अस्पतालमा नियमित ओपीडी सेवा बन्द हुने भएको छ। निरन्तरको वर्षा बाढ़ी पहिरो लगत्तै दशैं शुरू भएसँगै काठमाडौँ उपत्यका सरकारी अस्पतालमा बिरामीको संख्या बढ़ेको छ। दशैंमा नियमित उपचार गर्नुपर्ने, फलोअप गर्नुपर्ने, जोखिमका तथा गम्भीर अवस्थाका बिरामीका लागि स्वास्थ्य संस्थाको ढोका खुला नै रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै आकस्मिक उपचार पनि हुनेछ भने दशैंको बेला नियमित शल्यक्रिया सेवा समेत ठप्प हुनेछ, तर इमर्जेन्सी अवस्थाका बिरामीको भने शल्यक्रिया रोकिने छैन। नयाँ पत्रिकामा खबर छ।
6: विगत दुई दशकमा नेपालले ठूला प्राकृतिक तथा मानव सृजित विपदका घटनाहरू सामना गरेको छ। यस्ता घटनापछि उत्पन्न मानसिक तथा मनोसामाजिक समस्याको पहिचान, परामर्श र व्यवस्थापनमा भएका प्रयासले मानसिक स्वास्थ्यको महत्वबारे बुझाई बढ़ाउन सहयोग गरेका छन्। मानसिक स्वास्थ्यबारे साथी सम्झना महर्जनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साकेसँग कुरा गर्नु भएको छ।
7: मानसिक स्वास्थ्य भनेको रोग नहुनु मात्र होइन, तपाईँ आफ्नो क्षमता, आफ्नो अवस्था सबै बुझेर तपाईँ त्यो वातावरणमा सबभन्दा बढी चाहिँ उत्पादनशील हुन सक्ने हो। अब तपाईँ पढे लेखे छ त खाइ पी गरेछ सबै गरेछ तर तपाईँ चाहिँ कसैको माथि बोझ भइरहेछ तपाईँ चाहिँ उत्पादनशील चाहिँ काम गरिरहेको छैन उल्टो घरमा सबैलाई दुःख दिइरहेको छ त्यो पनि मानसिक स्वास्थ्य उसको ठिक छैन भन्ने हिसाबमा हामीले हेर्नुपर्ने हुन्छ। मानसिक स्वास्थ्यको पनि वैज्ञानिक उपचारहरू सम्भव भएको हुँदै गर्दाखेरि हामीले अब यसलाई त्यसरी एकदमै निराश हुने र एकचोटि कसैलाई मानसिक स्वास्थ्य समस्या भयो भने अब यो यो यसलाई चाहिँ यो अब चाहिँ काम गर्नै सक्दैन भने त्यस्तो किसिमको चाहिँ नकारात्मक दृष्टिकोण राख्नु पर्दैन भन्ने कन्सेप्ट पनि हो होइन। छोटकरीमा भन्यो भने हामी मानव जातिलाई नोक्सान गर्ने होइन 10 एकदमै प्रमुख रोग एकदमै गम्भीर समस्याहरू मध्येमा 5 त मानसिक रोग नै छ 10
8: हामी चाहिँ मानसिक स्वास्थ्यका हिसाबले कुन ठाउँमा छौँ अरू देशको तुलनामा होइन
7: हामी यो संसारमा सबै देशलाई चाहिँ यसरी मूल्याङ्कन गर्दाखेरि मेन्टल हेल्थ इन्डिकेटर्स भन्ने त्यो कन्सेप्टहरू छ होइन त्यसमध्येमा चाहिँ सेवा सुविधाहरू कति छन् त्यो देशमा चाहिँ मानसिक स्वास्थ्यसँग सम्बन्धित नियम कानूनहरू कस्तो छ अनि त्यहाँ कति बजेट खर्च गर्छ भन्ने यो सबै यावत कुराहरूलाई चाहिँ त्यो देशमा मानसिक स्वास्थ्यको प्रति चाहिँ सजगता र त्यहाँको कार्यक्रमहरू त्यहाँको मान्छेहरू कतिको सुरक्षित छन् भन्ने त्यो इन्डिकेट गर्ने चाहिँ एउटा सिस्टम छ त्यसमा गऱ्यो भने हामी सबैले बुझ्न नै सक्छौँ हामी निकै पछि परेको अवस्था छ। तर यो भन्दै गर्दाखेरि म चाहिँ अब यो फिल्डमा लागेको झन्डै 26-27 भएको कन्टेक्स्टमा म चाहिँ एकदम आशावादी छु म चाहिँ पछिल्लो दशक नेपालको मानसिक स्वास्थ्य क्षेत्रको चाहिँ पछिल्लो 10-15 चाहिँ हामीले निकै नै धेरै फर्को मारेका छौँ सबै वेल इन्फर्म छ कतिपय मान्छेहरू पहिला त समस्या भइसकेपछि पनि अब यसको उपचार जाऊ डाक्टर कहाँ जाऊ हस्पिटल जाऊ भने पनि जानै नजाने जानै परे पनि लुकी छिपी नामै परिवर्तन गरेर त्यसरी जाने चलन थियो होइन अब अहिले त आएर अहिले यङ्स्टर्सहरू आफूले पढाएर मलाई त यो रोग लाग्यो मलाई यो उपचार चाहियो भनेर मान्छेहरू एकदम उपलब्ध आउँछन् र आफ्नो कुराहरू पनि सबैले व्यक्त गर्ने गरेको छ त्यो कन्टेक्स्टमा मैले राम्रै चाहिँ अचिभ गर्यो भन्ने भन्नु
8: कुनै पनि खालको मनोसामाजिक समस्या छ अथवा मानसिक समस्याको लक्षण छ भने चाहिँ उसलाई के सुझाव दिनुहुन्छ यहाँले
7: समस्या हो समस्या समाधानतिर लागौँ त्यसलाई लुकाएर छोपेर ढाकछोप गर्नु चाहिँ त्यो त्यो चाहिँ बुद्धिमत्ता होइन त्यो हिरोइजम पनि होइन यदि समस्या छ भने सठिक रूपमा वैज्ञानिक रूपमा त्यसलाई समाधान गरौँ भन्ने नै कुरा हो।
5: स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्यसँगको विस्तृत कुराकानी अहिले बिहान 8 कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला।
9: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
10: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: पाको एकमात्र डिटिएच सेवा डिस होम डिस होम खुशीको कनेक्सन।
1: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
2: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282042 44282042।
4: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। दशैं तिहारका लागि चीनबाट ल्याउन लागिएका लत्ता कपडा, जुत्ता चप्पल, विद्युतीय सामग्री र सजावटका सामान उत्तरी नाकामै अड्किएका छन्। सामान बजारमा आउने बेला प्रमुख मार्ग अवरूद्ध हुँदा एकातिर व्यापारीको लगानी फस्ने सम्भावना छ भने अर्कातिर चाडपर्वको बजार महँगिएको छ। किसानले पनि आफ्नो उत्पादन खेतमै बिक्री गर्दा पाउने शुद्ध मूल्य अर्थात फार्म गेट मूल्यको वृद्धिदर 8 वर्ष यताकै न्यून भएको छ। तर त्यही कृषि उपजका लागि उपभोक्ताले भने किसानले पाउने मूल्यभन्दा कैयौं गुणा बढ़ी तिर्नु परेको सरकारी प्रतिवेदनले देखाएको छ। यसले कृषि उपजको आपूर्ति श्रृंखलामा रहेका विभिन्न तहका बिचौलिया मध्यस्थकर्ताले नाफा लिइरहेका देखिएको छ। किसानले थोरै मूल्य पाउँदा उपभोक्ताले भने निकै बढ़ी मूल्य तिर्न बाध्य भइरहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले बताउनुभयो। सरकारी प्रतिवेदन अनुसार नेपालमा कृषि उपज किसानबाट उपभोक्तासम्म पुग्दा 7 तहसम्मका बिचौलियाबाट गुज्रिन्छ। यसले उपभोक्ताले तिर्ने मूल्य किसानले खेतमै पाउने मूल्य भन्दा 7 गुणासम्म बढ़िरहेको देखाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अध्ययनले मकवानपुर र धादिङ जस्ता जिल्लाका किसानले प्रति किलो 25-35 रूपियाँमा बिक्री गर्ने तरकारी काठमाडौँ उपत्यकामा खुद्रामा 125 रूपियाँसम्म बिक्री हुने गरेको देखाएका छन्।
5: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच ऊर्जा क्षेत्रमा आक्रमण रोक्ने विषयमा युद्ध विराम गर्ने सहमति भएको दावी गर्नुभएको छ। यसबारे रूसले औपचारिक प्रतिक्रिया भने नदिएको बीबीसीले जनाएको छ। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने ट्रम्पको घोषणाबारे आफूले पनि समाचारबाटै जानकारी पाएको बताउनु भएको छ। उहाँले रूस ऊर्जा क्षेत्रसँग सम्बन्धित युद्ध विरामका लागि सहमत भए युक्रेन पनि त्यसका लागि तयार रहेको प्रतिक्रिया दिनुभएको खबरमा उल्लेख छ। सामाजिक सञ्जाल एक्समा लेख्दै जेलेन्स्कीले ऊर्जा युद्ध विरामप्रति समर्थन जनाउनु भएको छ। उहाँले युक्रेन युद्ध विरामको पक्षमा रहेको र रूसले पनि त्यसलाई समर्थन गर्नुपर्ने बताउँदै यसबारे अमेरिकी पक्षबाट विस्तृत जानकारीको प्रतीक्षा गरिरहेको उल्लेख गर्नुभएको छ।
6: अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टूमा रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानाडालाई 24 रनले पराजित गरेको छ। ओमानको अल अमिरातमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको थियो। 236 रनको लक्ष्य पछ्याएको क्यानाडा 48 ओभर 4 बलमा 211 रनमा समेटियो। रोहितले 101 रनको योगदान दिए। यो सँगै रोहित एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 3 शतक बनाउने पहिलो नेपाली खेलाड़ी बनेका छन्। रोहितले 125 बलमा 8 चौका र 1 छक्काको मदतमा 101 रन जोड़ेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो 3रो शतक हो। यसअघि उहाँले त्रिवी क्रिकेट मैदानमा पपुवा न्युगिनी र दुबईमा संयुक्त अरब इमिरेट्ससँगको खेलमा शतक बनाउनु भएको थियो। नेपालले शुरूआती 3 विकेट छिट्टै गुमाएपछि रोहितले बासिर अहमदसँग 4थो विकेटका लागि हिजो 77 रनको साझेदारी गरे। बासिरले 30 रन जोड़ेका छन्। यस्तै गुलशन झाले 34 बलमा 4 चौका र 3 छक्कासहित 48 रन बनाए। नेपालका लागि अन्य ब्याट्सम्यानहरूले उल्लेख्य योगदान दिन नसके पनि रोहितको शतकले टोलीलाई जित दिलाउन महत्वपूर्ण योगदान दियो। यस्तै सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी र नन्दन यादवले 2-2 विकेट लिएका छन्। जितसँगै नेपालले लीग टूमा 33 खेलबाट 12 जितसहित 26 अङ्क जोड़ेको छ। नेपाल तालिकाको 6ठौं स्थानमा उक्लिएको छ भने पराजित क्यानाडा 25 अङ्कसहित 7ठौं स्थानमा झरेको छ। जितसँगै विश्वकप लीग टूमा नेपालले अङ्क तालिकामा सुधार ल्याएको हो।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। आज कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी क्षेत्रका साथै लुम्बिनी प्रदेशको हिमाली थोरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी तथा लुम्बिनी प्रदेशको पहाड़ी एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टाको अवधिमा बागमती गण्डकी कर्णाली र सुदूरपश्चिमका पहाड़ी केही ठाउँमा छिटपुट पानी परेको छ।
6: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिना बित्न लाग्दा घाटा बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले हिजो प्रदेशसभा बैठकमा 37,70,39,66,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभयो।
5: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई आफ्नो माग दावीको विवरण अध्यावधि गर्न आग्रह गरेको छ।
6: सुन तस्करीको जालो भत्काउन पटक पटक ठूला अनुसन्धान गर्नका साथै संगठित गिरोहमा संलग्नमाथि मुद्दा चलाउँदा पनि तस्करी रोकिन सकेको छैन। पछिल्लो एक दशकमा देशमा हवाई र स्थल मार्ग हुँदै तस्करी गरिएको 579 किलो 218 ग्राम सुन बरामद भएको खबर कान्तिपुरमा छ।
5: बीणा जोशीलाई यस वर्षको मदन पुरस्कार र किरण खरेललाई जगदम्बाश्री अर्पण गरिएको छ।
6: दशैं शुरू भएसँग रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका नेपालीहरू घर फर्कन थालेपछि गड्डा चौकी नाकामा चहलपहल भएको छ। भारतका विभिन्न ठाउँमा रोजगारी गर्दै आएका नेपालीहरू चाडपर्व आएसँगै परिवारसँग मनाउन नेपाल फर्कन थालेका छन्।
5: र गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग अप्टिकल फाइबर निर्माणका लागि सम्झौता भएको छ। काया कैरनमा अब पालो उखानको
6: सहनेको घरवास कहनेको वनवास।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: भोटेकोशीकै झल्को दिने गरी बुढी गण्डकीमा बाढ़ी, पूर्व सूचना प्रवाहमा फेरि पनि ढिलाई। बाढ़ीले घरखेत फूल र जलविद्युतमा क्षति पुगे पनि ठूलो मानवीय क्षति भने टर्यो।
5: बाढ़ी प्रभावित जिल्लाहरू सड़क सम्पर्कमा जोड़िए। दशैंका लागि रूट पर्मिट खुला। दशैंका 6 दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने। आकस्मिक सेवा भने नरोकिने।
6: चिनिया सामान नाकामै रोकिँदा दशैं बजार महँगो। कृषि उपजमा उपभोक्ता मूल्य किसानले पाउने मूल्य भन्दा 7 गुणासम्म बढ़ी।
5: रूस र युक्रेन ऊर्जा युद्ध विराम गर्न सहमत भएको ट्रम्पको दावी। रूसको औपचारिक प्रतिक्रिया आउन बाँकी। सहमतिका लागि तयार रहेको युक्रेन राष्ट्रपतिको भनाई।
6: र आईसीसी क्रिकेट विश्वकप लीग 2 नेपालले क्यानाडालाई हरायो।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले राजेश केसीले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौं। यसमा संवाद छैन, दृश्य मात्रै छ। कार्टुनमा शक्ति राष्ट्रहरूको कारण हिमाली क्षेत्रले भोगिरहेको संकट र नेपाललाई परिरहेको असर देखाइएको छ। यहाँ विश्वका शक्तिशाली देशहरूका झण्डाको लुगा लगाएर त्यस्तै आसनमा उपर खुट्टी लगाएर बसिरहेको पात्र मजाले चुरोड तानिरहेको छ। चुरोडको ठुटा हिउँको माथिल्लो चुचुरोमा पर्दा हिम पहिरो आएको छ अनि नेपाल जस्ता देशका मानिस पुरिँदै वा बग्दै गरेको दृश्य देखिन्छ। यसको अर्थ विश्वका ठूला शक्तिहरू आफ्नो भू राजनीतिक स्वार्थको प्रतिस्पर्धा र खेलमा व्यस्त छन् तर त्यसको बीचमा हिमालय र त्यहाँ बस्ने सामान्य मानिस भने प्राकृतिक विपद र वातावरणीय संकटको मारमा परिरहेका छन्। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ चोइस एफएम 90.4।
1: बडा दशैं 2083 को शुभ अवसरमा हाम्रा सम्पूर्ण श्रोता, शुभचिन्तक, विज्ञापनदाता, साझेदार, संचार गृह र सहकर्मी श्रमजीवी साथीहरू सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: चोइस एफएम 90.4 मेगाहर्ज परिवार, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा।

0: California Extreme Energy Drink.
1: यामाहा चंगा चेट जितको नयाँ अपग्रेड
2: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालिको दशैं तिहार यामाहाको साथमा
1: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000-10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
2: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
1: यामाहा शोरूम गोरखामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
2: थप जानकारीका लागि चन्द सप्लायर्स हरमटारी गोरखा, फोन नम्बर 0064-24-433, मोबाइल नम्बर 98-560-21-326।
1: यामाहा लैजाउँ घरमा, नागरिकताकै भरमा।
3: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोरखामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
4: गोरखाको आफ्नै अस्पताल एनपीआई गोरखा हस्पिटल।
3: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोरखा हस्पिटल सधैँ तपाईँको साथमा।
4: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोरखा हस्पिटल, गोरखा नगरपालिका 8 हरमटारी गोरखा, फोन 0064-590-0009,
3: 0064-590-0009।
5: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
6: सबैलाई पाएको पर्ने आमा खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
5: त्यहाँ त्यस्तो विशेष के छ र?
6: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्तबुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
5: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
6: मनकामना पार्टी प्यालेस हरेक खुसीको उत्कृष्ट गन्तव्य।
5: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0065-40-0049, मोबाइल नम्बर 98-560-40-499 र 98-560-30-082।
3: संगम मेडिकल क्लिनिक गोरखामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
7: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
8: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
7: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
9: थप जानकारीको लागि संगम मेडिहेल्थ क्लिनिक, बस पार्क, गोरखा, फोन 0064-21-315 र मोबाइल 98-560-40-018।
3: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरी जान पर्ने हुन्थ्यो,
10: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोरखामै उपलब्ध छ।
11: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
10: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
11: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
10: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
11: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-4।

0: गाडी।
1: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्म सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98511 35194। कृषि विकास कार्यालय गोर्खाको आवेदन पेश गर्ने सम्बन्धी सूचना। कृषि विकास कार्यालय गोर्खाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार गोर्खा जिल्लाभित्र विभिन्न कृषि कार्यक्रम सञ्चालन गर्न इच्छुक कृषि फर्म, कृषि कम्पनी, कृषक समूह तथा कृषि सहकारी संस्थाले यही असोज 26 गते भित्र कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजात संलग्न गरी कृषि विकास कार्यालय गोर्खामा निवेदन पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ।
2: कार्यक्रमहरू:
1: फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम,
2: फलफूल नर्सरी स्थापना तथा सुदृढीकरण कार्यक्रम,
1: उच्च घनत्व प्रविधिमा आधारित फलफूल विकास कार्यक्रम,
2: निर्यात जन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम,
1: व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम,
2: चैते धान उत्पादन प्रवर्धन कार्यक्रम,
1: खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम,
2: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम
1: र प्राङ्गारिक कृषि प्रवर्धन कार्यक्रम।
2: कार्यक्रमबाट उपलब्ध हुने अनुदान प्रतिशत:
1: बिरुवा तथा अन्य कृषि उत्पादन सामग्रीहरूमा बढ़ीमा 75% अनुदान उपलब्ध हुने,
2: कृषि पूर्वाधार निर्माण, समुदाय स्तर लाभान्वित हुने साना सिंचाई, संरचना निर्माण तथा मर्मत र उत्पादनसँग सम्बन्धित सामुदायिक पूर्वाधार निर्माण कार्यमा बढ़ीमा 75% अनुदान, व्यक्तिगत कृषि फर्मको हकमा बढ़ीमा 50% अनुदान उपलब्ध हुने,
1: उच्च घनत्व प्रविधिमा आधारित फलफूल विकास कार्यक्रमबाट स्याउका बिरुवा खरिदमा मात्र बढ़ीमा 75% अनुदान उपलब्ध हुने,
2: व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम र फलफूल नर्सरी स्थापना तथा सुदृढीकरण कार्यक्रममा बढ़ीमा 50% अनुदान उपलब्ध हुने,
1: कृषि यन्त्रीकरण सामग्रीहरूमा बढ़ीमा 50% अनुदान उपलब्ध हुने,
2: आवश्यक कागजातहरू:
1: निवेदन,
2: स्पष्ट रूपले भरिएको प्रस्तावना फारम,
1: नेपाली नागरिकताको प्रमाण पत्र,
2: जग्गा धनीको लाल पूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
1: वडा कार्यालय तथा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिस पत्र,
2: समूह सहकारी संस्थाको बैठक निर्णयको प्रतिलिपि,
1: फर्म समूह संस्था समिति कम्पनी वा सहकारीले दर्ता नवीकरण कर चुक्ता तथा स्थायी लेखा नम्बरको प्रतिलिपि, समान प्रकृतिको कार्यका लागि अघिल्ला दुई आर्थिक वर्षमा अनुदानको लागि प्रस्ताव आह्वान गरिएकोमा कुनै कार्यालयबाट अनुदान प्राप्त गरे वा नगरेको सो घोषणा पत्र।
2: निवेदन र प्रस्तावको ढाँचा: यस कार्यालय वा सम्बन्धित स्थानीय तहको कृषि शाखा वा वडा कार्यालयबाट उपलब्ध हुनेछ। कार्यालयको वेबसाइट www.gorkha.akc.gov.np बाट डाउनलोड गर्न सकिनेछ। साथै उल्लेखित मितिभित्र आवश्यक कागजात र प्रक्रिया नपुगेका आवेदकहरू उपर कुनै प्रक्रिया अघि बढ़ाइने छैन।
1: थप जानकारीका लागि सम्पर्क कृषि विकास कार्यालय गोर्खाको फोन नम्बर 0664201113, सूचना अधिकारी 98560-70649, गुनासो सुन्ने अधिकारी 98560-40649, कार्यालय प्रमुख 98560-30649।
2: आवेदन पेश गर्ने अन्तिम मिति 2083 साल असोज 26 गते।
0: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्यकर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
3: क्लिनिकमा उपलब्ध सेवाहरू: मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
4: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
3: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
4: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू।
3: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्यकर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
4: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
3: थप जानकारीको लागि संगम मेडिहेल्थ क्लिनिक, बस पार्क, गोर्खा, फोन 0064-21-315 र मोबाइल 98560-40018।
5: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
0: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टिभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
5: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
1: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576424210 98576424210।

0: Mania Extreme Energy Drink.
1: होइन, एक्लै बसेर के सोचिरहेको?
2: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
2: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
2: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुको साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
3: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
4: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
4: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
3: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
1: अचानक स्वास्थ्यमा समस्या आयो,
6: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
1: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
6: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना, डाक्टरको शुल्क बिना।
1: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
6: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
1: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौ, रोगलाई समयमै पहिचान गरौ।
6: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
1: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार गोर्खा। सम्पर्क नम्बर 064-30-075-9840-44-14-63।
7: ग्यारेन्टीका साथ कम्प्युटर मरमत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स, फोन 064-421-323, हरमटारी गोर्खा।
1: अचानक स्वास्थ्यमा समस्या आयो,
6: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
1: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
6: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना, डाक्टरको शुल्क बिना।
1: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
6: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
1: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौ, रोगलाई समयमै पहिचान गरौ।
6: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
1: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार गोर्खा। सम्पर्क नम्बर 064-30-075-9840-44-14-63। बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
8: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाले ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
8: हो र दाइ, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
1: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चे ढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170।
7: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
9: वन विनाश, खुल्ला बिरालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
7: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका बिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
9: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेती योग्य जमिनको संरक्षण गरौं।
7: रुख रोपौं, माटो जोगाउं, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
9: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा स्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
7: हरित गोर्खा, सुरक्षित गोर्खा। दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ, शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिटेजमा।
10: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
7: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई,
10: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
7: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664420206, मोबाइल 98510211336।
11: चोइस एफएम 90.4 मेगाहर्ज।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज।
1: बड़ा दशैं 2083 को शुभ अवसर में हाम्रा सम्पूर्ण श्रोता शुभचिन्तक विज्ञापनदाता साझेदार संचार गृह र सहकर्मी श्रमजीवी साथीहरू सहित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: चोइस एफएम 90.4 मेगाहर्ज परिवार गोर्खा नगरपालिका छ हरमटारी गोर्खा।

0: sip on ya.
1: Extreme energy drink.
2: होइन, यो कुरो घोपेर मोबाइलमा के हेरिराखेको भने?
3: घर हेर्दैछु नि।
2: घर? तिमी त फेरि यहाँ छौ त।
3: UNV स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
2: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
4: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
5: UNV स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
4: सुरक्षाको नयाँ अनुभव UNV स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
5: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
4: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064205022, मोबाइल नम्बर 98512335830 र 98434510022। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
6: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिमपानी, गोर्खा। सम्पर्क नम्बर 98564692 र 98067174524।
7: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
3: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
7: हो र, के पाइन्छ नि त्यहाँ?
3: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
6: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
3: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
8: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
9: गोर्खाको आफ्नै अस्पताल NPI गोर्खा हस्पिटल।
8: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा NPI गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
9: स्वास्थ्यको भरपर्दो नाम NPI गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 0064590009,
8: 0064590009।
10: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
11: सबैलाई पाएक पर्ने आमू खैरिनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
10: त्यहाँ त्यस्तो विशेष के छ र?
11: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
10: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
11: मनकामना पार्टी प्यालेस, हरेक खुसीको उत्कृष्ट गन्तव्य।
10: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0065540049, मोबाइल नम्बर 98560-40479 र 98560-30082।
12: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बी3 कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बी3 कम्प्युटर्स। फोन 0064-21-27-27, हरमटारी, गोर्खा।
0: यामाहा चंगाचेट जितको नयाँ अपग्रेड
13: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालीको दशैं तिहार यामाहाको साथमा
0: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000-10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
13: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनान्स पनि।
0: यामाहा शोरूम गोरखामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
13: थप जानकारीका लागि चन्दा सप्लायर्स हरमटारी गोरखा, फोन नम्बर 0064-24-433, मोबाइल नम्बर 98-560-21-326।
0: यामाहा लैजाउँ घरमा, नागरिकताकै भरमा।
14: यस यामाहा।

0: Mania Extreme Energy Drink.
1: वाउ, कस्तो राम्रो सुट, कहाँसी लाउनु भएको?
2: हाम्रै बालकृष्ण भाइकोमा नि।
3: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
1: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
4: हाम्रै बालकृष्ण सरकोमा नि सर।
2: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा छ जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98560-40283 र 98058-48831।
7: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
8: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
7: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
8: त्यसैले त मैले तिमीलाई हालेर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
7: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
9: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
10: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
9: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664206658, मोबाइल नम्बर 97969401403।
11: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
9: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
11: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
9: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
11: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664-590-111 र 98568-88088।
9: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। मोबाइल 98511-35194।
12: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
13: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
12: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, नारायण वस्त्रालय, फुजेलीको कपडा पसल, हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460-26176, 98-16-17-33-51।
9: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
14: भेटे नि, होटल गोर्खा प्यालेस।
9: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
14: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
9: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
13: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
14: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा। फोन नम्बर 0664-21322 र 421-443।

0: Mania?
1: Extreme energy drink.
2: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव
3: गोर्खा बजार बिसौने चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल
2: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अंगहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखिरहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
3: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल गोर्खा बजार बिसौनी मोड गोर्खा।
2: थप जानकारीको लागि सम्पर्क 98056535179।
3: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डीएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं। माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ।

0: नल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डीएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको एक चौथाई भाग बिरुवा रोपेको करिब एक महिनामा र बाँकी एक चौथाई मात्रा बाली पोटाउने बेला करिब दुई महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 9868373632 र 9842385516। कृषक खेतका लागि जारी सन्देश। गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।
1: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
2: वन विनाश, खुल्ला बिरालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
1: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका बिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
2: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
1: रुख रोपौं, माटो जोगाउं, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
2: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
1: हरित गोर्खा, सुरक्षित गोर्खा।
3: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
4: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
3: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
4: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 9856724210, 9856724210।
5: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
6: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
5: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई,
6: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य होटल गोर्खा इन भिलेज प्राली।
5: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664420206, मोबाइल 9851021336।
7: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
8: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
9: विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
10: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
9: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी, गोर्खा। मोबाइल 9841521227, 9841521227।
8: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
11: दाइले बरू कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
8: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली गिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
11: हो र दाइ, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
9: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 9846702211 र 9191231।

0: कतरी।
1: ओए सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
2: त्यति जाबो कुरामा पनि अल्झेर बसिराख है दाजु। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
1: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
2: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
1: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
2: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्छ।
1: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
3: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6 हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।
4: Choice FM 90.4 MHz।

0: California. Extreme energy drink.
1: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। गोर्खा नगरपालिका वडा नम्बर 8 बाट आर्थिक वर्ष 2082-83 मा सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनु भएका लाभग्राहीले सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7(1) बमोजिम 2083 श्रावण 1 गतेदेखि असोज मसान्तसम्म वडा नम्बर 8 को कार्यालयमा सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र, राष्ट्रिय परिचय पत्र, दलित बालबालिका, पूर्ण अपाङ्गता भएका र 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा संरक्षकको निवेदन र विधवा महिलाको हकमा अर्को विवाह नगरेको सिफारिश पत्र सहित आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्रको फिंगर प्रिन्ट स्क्यानर मार्फत बायोमेट्रिक भेरिफिकेशन गरी नवीकरण गर्नु गराउनु हुन अनुरोध गर्दछौ। साथै म्यादभित्र नवीकरण नगरेका लाभग्राहीको नाम लाभग्राही सूचीबाट नगदकट्टा गरिने व्यवहार समेत जानकारी गराउँदछौ। ऋषिराम खत्री, वडाध्यक्ष, 8 नम्बर वडा कार्यालय, बराहा, गोर्खा।
2: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव।
3: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल।
2: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
3: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार, बिसौनी मोड, गोर्खा।
2: थप जानकारीको लागि सम्पर्क 98056-35179।
4: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
5: घर हेर्दैछु नि।
4: घर? तिमी त फेरि यहाँ छौ त।
5: UNV स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
4: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
2: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
6: UNV स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
2: सुरक्षाको नयाँ अनुभव UNV स्मार्ट क्यामेरा। आज जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
6: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड, काठमाडौँ।
2: आधिकारिक विक्रेता सन टेक्नोलोजी, काठमाडौँ। शाखा कार्यालय हरमटारी, गोर्खा। हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064-20-5022, मोबाइल नम्बर 98512-35830 र 98443-54-10-22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा। नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 98564-68892 र 98067-71524।
7: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
5: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
7: हो र, के पाइन्छ नि त्यहाँ?
5: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
2: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
5: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
8: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
9: गोर्खाको आफ्नै अस्पताल, एमपीआई गोर्खा हस्पिटल।
8: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एमपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
2: स्वास्थ्यको भरपर्दो नाम एमपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा। फोन 0064590009
8: 0064590009।
2: दशैं तथा तिहारको विशेष अफर, विकास मोबाइल सेन्टरबाट मोबाइल खरिद गर्नुहोस्, इयरबड्स र स्पिकर सित्तैमा पाउनुहोस्, इयरबड्स र स्पिकर सित्तैमा पाउनुहोस्। रेडमी, सामसुङ, ओप्पो, ओनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल, भिभो लगायत विभिन्न ब्रान्डका स्मार्टफोन, मोबाइल कभर, चार्जर, इयरफोन लगायत सम्पूर्ण मोबाइल एसेसरीजहरू पाइनुको साथै बिग्रेको मोबाइल पनि मरमत गरिन्छ। विकास मोबाइल सेन्टरमा एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
8: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
2: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12।
8: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ?
9: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
8: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
9: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी, गोर्खा।
8: सम्पर्क गुणाखर गौतम, मोबाइल 98560 17970, 98560 17970।
10: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन, सम्पर्क कारा कलेक्सन 98 066 63 381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।

0: California.
1: Extreme energy drink.
2: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्म सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुंगाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98511 35194। संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
3: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडिहेल्थ क्लिनिक, बस पार्क, गोर्खा, फोन 064-421-315 र मोबाइल 98560-40018।
2: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
4: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
2: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली गिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
4: हो र दाइ, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
2: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170।
3: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
2: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
3: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
2: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576-24210, 98576-24210।
5: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् नेत्रहरी कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ नेत्रहरी कम्प्युटर्स। फोन 064-421-315, हरमटारी, गोर्खा।
2: पूर्वाधार विकास कार्यालय गोर्खाको अनुरोध, विकास निर्माण लगायत भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा वातावरण मैत्री उपायहरूलाई अपनाओ। आधुनिक पूर्वाधार र संरचनाहरू भूकम्प प्रतिरोधी, बाल मैत्री र अपाङ्गता मैत्री बनाऊ। सुरक्षित र गुणस्तरीय संरचनामा ध्यान दिऊ। विकास निर्माण कार्यमा तपाई हामीले अनावश्यक अवरोध नगरौं। सड़क पेटी किनारमा जथाभावी निर्माण सामग्री नराखौं। पूर्वाधार विकास कार्यालय गोर्खा।

0: Sonia. Extreme energy drink.
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
2: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
3: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
2: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
3: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
2: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
4: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
5: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
4: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ,
6: गोर्खा बजार कालिका काखैमा
4: नारायण वस्त्रालय पुजेलेको कपडा पसल, हरमटारी गोर्खा। सम्पर्क नम्बर 98 460 26 176, 98 16 17 33 51।
7: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली, अर्याल मेडिकल हल गोर्खा नगरपालिका 7 नयाँ बजार गोर्खामा स्वास्थ्य परिसर सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू, हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 064-420-790, 98-560-40-046 र 98-560-40-901।
8: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
9: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुने छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ, विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा,
10: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
9: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98 410 51 227, 98 410 51 227। वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
11: हाम्रै बालकृष्ण भाइको मानि।
12: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको बानी।
13: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
14: हाम्रै बालकृष्ण सरको मानी सर।
11: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
14: हाम्रै न्यू टेलर्स लोगो गोर्खा मानी।
15: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रिट नम्बर 22, जीसा सर जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98-560-40-283 र 98-058-48-831।
16: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
17: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
16: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
17: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
16: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98-560-88-088।
18: ओ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
19: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै दजै, मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
18: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
19: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
18: ए हो र, फिटिङ पनि राम्रो हुन्छ,
19: एकदमै स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
18: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
20: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका छ, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।
21: Choice FM 90.4 MHz।

0: बड़ा दशैं 2083 को शुभ अवसर में हाम्रा सम्पूर्ण श्रोता शुभचिन्तक विज्ञापनदाता साझेदार संचार गृह र सहकर्मी श्रमजीवी साथीहरू सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: चोइस एफएम 90.4 मेगाहर्ज परिवार गोर्खा नगरपालिका छ हरमटारी गोर्खा।

0: र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव
1: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फुड एन्ड रोशनी हर्बल
0: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
1: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार, बिसौनी मोड, गोर्खा।
0: थप जानकारीको लागि सम्पर्क 98056535179।
2: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। गोर्खा नगरपालिका वडा नम्बर 8 बाट आर्थिक वर्ष 2082-83 सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनुभएका लाभग्राहीले सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7(1) बमोजिम 2083 श्रावण 1 गतेदेखि असोज मसान्तसम्म वडा नम्बर 8 को कार्यालयमा सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र, राष्ट्रिय परिचय पत्र, दलित बालबालिका, पूर्ण अपाङ्गता भएका र 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा संरक्षकको निवेदन र विधवा महिलाको हकमा अर्को विवाह नगरेको सिफारिश पत्र सहित आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्रको फिंगर प्रिन्ट स्क्यानर मार्फत बायोमेट्रिक भेरिफिकेशन गरी नवीकरण गर्नु गराउनु हुन अनुरोध गर्दछौ। साथै म्यादभित्र नवीकरण नगरेका लाभग्राहीको नाम लाभग्राही सूचीबाट लगतकट्टा गरिने व्यवहार समेत जानकारी गराउँदछौ। ऋषिराम खत्री, वडाध्यक्ष, 8 नम्बर वडा कार्यालय, बराहा, गोर्खा।
0: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिनपानी, गोर्खा। सम्पर्क नम्बर 98564692 र 98067171524।
3: होइन, एकरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
4: घर हेर्दैछु नि।
3: घर? तिमी त फेरि यहाँ छौ त।
4: युएनबी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
3: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
0: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
5: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
0: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
5: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोलुसन प्राइभेट लिमिटेड, काठमाडौँ।
0: आधिकारिक विक्रेता सन टेक्नोलोजी, काठमाडौँ। शाखा कार्यालय हरमटारी, गोर्खा। हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064205522, मोबाइल नम्बर 98512335830 र 98434510022। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
6: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
4: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
6: हो र, के पाइन्छ नि त्यहाँ?
4: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
0: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
4: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560401172।
7: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
8: गोर्खाको आफ्नै अस्पताल NPI गोर्खा हस्पिटल।
7: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा NPI गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
8: स्वास्थ्यको भरपर्दो नाम NPI गोर्खा हस्पिटल।
9: गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा। फोन 0964590009
7: 0964590009। बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
10: वन विनाश, खुल्ला भिरालो जमीन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
7: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमीन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
10: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
7: रुख रोपौं, माटो जोगाउं, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
10: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
7: हरित गोर्खा, सुरक्षित गोर्खा।

0: यामाहा चंगाचेत जितको नयाँ अपग्रेड
1: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालीको दशैं तिहार यामाहाको साथमा
0: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000 देखि 10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
1: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
0: यामाहा शोरूम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
1: थप जानकारीका लागि चन्द सप्लायर्स हरमटारी गोर्खा, फोन नम्बर 0064204433, मोबाइल नम्बर 9856213326।
0: यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा।
2: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
3: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुने छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
4: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
3: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840512727 9840512727।
5: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बिथ्री कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बिथ्री कम्प्युटर्स। फोन 0764123 हरमटारी गोर्खा।
3: होइन, एक्लै बसेर के सोचिरहेको?
6: ए तिमी पो, नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
3: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
6: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
3: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
6: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
3: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
7: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
3: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
7: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 9816170612 9816170612।
8: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डिएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं। माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डिएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डिएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 9868373632 र 9842385516। कृषक खेतका लागि जारी सन्देश, गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।

0: California.
1: Extreme energy drink.
2: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो. त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा.
3: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा.
2: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल. पुजेलेको कपडा पसल
4: नारायण
2: वस्त्रालय पुजेलेको कपडा पसल हरमटारी गोर्खा. सम्पर्क नम्बर 98460261676 98 16 17 33 51.

0: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
1: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
0: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
1: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 9856724210 9856724210।
2: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
3: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
2: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 0664202012 0664202012।
1: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट सुरु हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ हरमटारी गोर्खा। मोबाइल 9851 35194।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-20-670 मोबाइल नम्बर 98-460-56-238।
2: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
3: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
2: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाले ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
3: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
2: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चे ढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23-170।
4: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
5: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
4: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
5: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
4: ए हो र, फिटिङ पनि राम्रो हुन्छ,
5: एकदमै स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
4: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
6: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98-60-96-21-08, 98-60-96-21-08।

0: सधैँ 2083 को शुभ अवसरमा हाम्रा सम्पूर्ण श्रोता, शुभचिन्तक, विज्ञापनदाता, साझेदार, संचार गृह सहित सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा योतारले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: टोयस एफएम 90.4 मेगाहर्ट्ज गोरखा नगरपालिका छ।

0: California.
1: Extreme energy drink.
2: विज्ञान पोलिक्लिनिक सेन्टर प्राले अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिसर सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0064 420 790, 98560 40046 र 98560 40901।
3: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
4: घर हेर्दैछु नि।
3: घर? तिमी त फेरि यहाँ छौ त।
4: UNV स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
3: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
5: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
6: UNV स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
5: सुरक्षाको नयाँ अनुभव UNV स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
6: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोलुसन प्राइभेट लिमिटेड काठमाडौँ।
5: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064 420 522, मोबाइल नम्बर 98512 35830 र 98443410 22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
7: नेपाली परम्पराको चिनारी काठको ठेकी, काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिमपानी, गोर्खा। सम्पर्क नम्बर 98564692 र 98067 71524।

0: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
1: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
0: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
1: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा। फोन 064-590-0009
0: 064-590-0009। व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ,
2: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
0: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
2: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
0: सम्पर्क गुणाखर गौतम, मोबाइल 98560-17970 98560-17970। संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
2: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 064-421-315 र मोबाइल 98560-40018।
0: यामाहा चंगाचेट, जितको नयाँ अपग्रेड।
3: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालिको दशैं तिहार यामाहाको साथमा।
0: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000-10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
3: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
0: यामाहा सोरुम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
3: थप जानकारीका लागि चन्दा सप्लायर्स, हरमटारी गोर्खा। फोन नम्बर 064-420-433, मोबाइल नम्बर 98560-21-326।
0: यामाहा लैजाउँ घरमा, नागरिकताकै भरमा।
4: यस यामाहा।

0: Bifonia.
1: Extreme energy drink.
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यौ त?
3: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदायक पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-442।
6: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
4: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
6: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ। नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460-26176, 98-16-17-33-51।
2: होइन, एक्लै बसेर के सोचिरहेको?
6: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
2: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
6: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
2: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
6: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
2: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
4: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
4: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
7: बहिनीको बिहेमा जाने दिन आइसक्यो, मसँग त केही पनि गहना छैन, म त नजान पर्ला कि?
8: अचम्म छ, जहाँ अब गहना छैन भनेर बहिनीको बिहेमा नजाने हो र? हरमटारीमा रहेको कारा कलेक्सनमा गएर मैले त आफूलाई चाहिने गहना पनि लिएर आइसके, हेर्दा सुन जस्तै छ, कसैले चिन्दैन क्यारे।
7: हो र, फेरि कहिले जाने, समय पनि त छैन।
8: तपाईँ के कुरामा चिन्ता गर्छस् के? जाने समय नभए फेसबुक, इन्स्टाग्राम, टिकटक, जतासुकै कारा कलेक्सनको पेज छ त, त्यही गएर आफूलाई मन परेको गहना छान्ने अनि अर्डर गर्ने, तेरो घरमै आइपुग्छु त।
7: त्यस्तो सजिलो हुन्छ है?
8: हो नि, धेरै डिजाइनका हार, झुम्का, चुरा, सिक्री, औठी, ब्रासलेट, मंगलसूत्र, तिलहरी, नौगेरी, मोतीको माला, एडी गहना, ब्रासको हार सेट, राशि अनुसारको औठी लगाए सम्पूर्ण फेसन अनुसारको ग्यारेन्टी वाला गहना र लगाउनको लागि पञ्चधातुका गहना आफूलाई मन परेको डिजाइनमा र अर्डर अनुसारको साइजमा पाइन्छ।
4: कारा कलेक्सन, हरमटारी गोर्खा, हरमटारीबाट हस्पिटल जाने बाटो घ्याम्पेसाल बस पार्क नजिकै। सम्पर्क नम्बर 98-066-63-381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुनेछ।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
11: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
2: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
0: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840 51 227, 9840 51 227।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज।
1: वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?

0: 9098848031।
1: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
2: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
1: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
2: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
1: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
3: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
4: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
3: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी, गोर्खा। फोन नम्बर 0664206658, मोबाइल नम्बर 97969401403।
5: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
3: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
5: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
3: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
5: गोर्खा गार्डन होटल, गोर्खा। सम्पर्क 0664590111 र 98568808088।
6: गोर्खा दरबार संग्रहालय भ्रमण गरौं, देशको गौरवशाली इतिहास बारे जानकार बनौं। वर्तमान नेपालको जग बसाल्ने गोर्खा राज्य, आधुनिक नेपाल निर्माणका नायक पृथ्वीनारायण शाह, गोर्खा राज्यका संस्थापक द्रव्य शाह, गोर्खा राज्यको साख बढ़ाउने राजा राम शाह लगायत ऐतिहासिक पात्र बारेको जानकारी सहित तत्कालीन गोर्खा राज्यको चिनारी गराउने प्रदर्शनी कक्षहरूको अवलोकन गरौं। अहिलेको नेपाल बुझ्नका लागि त्यति बेलाको गोर्खा चिन्नुपर्छ र त्यति बेलाको गोर्खा चिनाउने प्रमुख थलो गोर्खा दरबार संग्रहालयको भ्रमण गरौं। गोर्खा दरबार संग्रहालय सार्वजनिक बिदाका दिनहरूमा पनि खुल्ला रहने जानकारी गराउँछ।
7: वीरहरूको जन्मभूमि हो, देवहरूको पुण्यभूमि हो।
1: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई। त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै तजै। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके। ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र? तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ। ए हो र, फिटिङ पनि राम्रो हुन्छ, एकदमै स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द। ए त्यसो भए म पनि त्यही जानु पर्ला।
4: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।
8: एचआईभीको नयाँ संक्रमण, भेदभाव र मृत्युलाई न्यूनीकरण गर्न संक्रमितहरूको उचित उपचार, हेरचाह र सहयोगको पहुँचमा अभिवृद्धि गर्दै एचआईभी संक्रमितहरूलाई सम्मानजनक र सक्रिय जीवनयापन व्यतीत गर्ने वातावरणको सिर्जना गरौं।
9: आफूलाई एचआईभी लागेको शंका लागेमा सोचित परामर्श तथा परीक्षण केन्द्रमा तुरन्त सम्पर्क राखौ। एचआईभी लाग्नबाट आफू पनि बचौ, अरूलाई पनि बचाऊ।
6: गण्डकी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराद्वारा जनहितमा जारी सन्देश। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोर्खाबाट जनहितमा जारी सन्देश। खानेपानीको मुहान, कलेक्सन ट्याङ्की, पानी पोखरी, धारा वरपर सफा राखौ। खानेपानीको मुहानमा वर्षाको भल पस्नबाट जोगाउने उपायहरू अवलम्बन गरौं। खानेपानीका पाइपहरू उचित तरिकाले जमिनमा गाड्ने साथै संरचनाहरू संरक्षण गर्ने गरौं। खानेपानीको घरेलु स्तरमा शुद्धिकरण अर्थात उमाल्ने, फिल्टर गर्ने जस्ता उपायहरू अवलम्बन गरेर मात्रै पिउने गरौं। खानेपानीका पाइपहरू ठाउँ ठाउँमा फुटेको छ भने तुरन्त तुरन्तै जोड्ने काम गरौं र आवश्यक प्राविधिक सहयोगको लागि यस कार्यालयमा सम्पर्क गरौं। निर्माणाधीन अवस्थामा रहेका खानेपानी आयोजनाहरूको उपभोक्ता समितिहरूले नियमित अनुगमन गर्ने गरौं। पानीको प्रयोग सकिसकेपछि धाराको त्रुटि बन्द गर्ने गरौं।

0: बड़ा दशैं 2083 को शुभ अवसर में हाम्रा सम्पूर्ण श्रोता शुभचिन्तक विज्ञापनदाता साझेदार संचार गृह र सहकर्मी श्रमजीवी साथीहरू सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: चोइस एफएम 90.4 मेगाहर्ज परिवार गोर्खा नगरपालिका छ हरमटारी गोर्खा।

0: Mania Extreme Energy Drink.
1: होइन, एकुरो घुप्टेर मोबाइलमा के हेरिराखेको भने?
2: घर हेर्दैछु नि.
1: घर? तिमी त फेरि यहाँ छौ त.
2: युएनबी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ.
1: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है.
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्.
4: युएनबी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट.
3: सुरक्षाको नयाँ अनुभव युएनबी स्मार्ट क्यामेरा. आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्.
4: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ.
3: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ. शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो. फोन नम्बर 0064205022, मोबाइल नम्बर 9852358330 र 9843410022. युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा.
5: नेपाली परम्पराको चिनारी काठको ठेकी. काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा. हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ. रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिमपानी, गोर्खा. सम्पर्क नम्बर 9856064892 र 9807071524.
6: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ. अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ. स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय.
7: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल.
6: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा.
7: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा. फोन 0064590009,
6: 0064590009.
8: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
9: सबैलाई पाएको पर्ने आबु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि.
8: त्यहाँ त्यस्तो विशेष के छ र?
9: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ. अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि.
8: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो.
9: मनकामना पार्टी प्यालेस, हरेक खुशीको उत्कृष्ट गन्तव्य.
8: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार, शिव मन्दिर नजिकै. फोन नम्बर 0065540049, मोबाइल नम्बर 9856404900 र 9856303082.
10: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
11: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी.
10: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा.
11: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा.
10: सम्पर्क गुणाकर गौतम, मोबाइल 9856017970, 9856017970.
12: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स, हरमटारी. फोन 0664213323.
13: विश्वास तपाईँको, सेवा हाम्रो.
14: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ.
15: एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ. साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर. तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ. थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ हरमटारी गोर्खा। मोबाइल 98511 35194।

0: कृषि विकास कार्यालय गोर्खाको आवेदन पेश गर्ने सम्बन्धी सूचना। कृषि विकास कार्यालय गोर्खाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार गोर्खा जिल्लाभित्र विभिन्न कृषि कार्यक्रम सञ्चालन गर्न इच्छुक कृषि फर्म, कृषि कम्पनी, कृषक समूह तथा कृषि सहकारी संस्थाले यही असोज 26 गते भित्र कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजात संलग्न गरी कृषि विकास कार्यालय गोर्खामा निवेदन पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ।
1: कार्यक्रमहरू:
0: फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम,
1: फलफूल नर्सरी स्थापना तथा सुदृढीकरण कार्यक्रम,
0: उच्च घनत्व प्रविधिमा आधारित फलफूल विकास कार्यक्रम,
1: निर्यात गर्ने कृषि वस्तु प्रवर्धन कार्यक्रम, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम,
0: व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम,
1: चैते धान उत्पादन प्रवर्धन कार्यक्रम,
0: खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम,
1: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम
0: र प्राङ्गारिक कृषि प्रवर्धन कार्यक्रम।
1: कार्यक्रमबाट उपलब्ध हुने अनुदान प्रतिशत:
0: बिरुवा तथा अन्य कृषि उत्पादन सामग्रीहरूमा बढ़ीमा 75% अनुदान उपलब्ध हुने,
1: कृषि पूर्वाधार निर्माण, समुदाय स्तर लाभान्वित हुने साना सिंचाई संरचना निर्माण तथा मर्मत र उत्पादनसँग सम्बन्धित सामुदायिक पूर्वाधार निर्माण कार्यमा बढ़ीमा 75% अनुदान, व्यक्तिगत कृषि फर्मको हकमा बढ़ीमा 50% अनुदान उपलब्ध हुने,
0: उच्च घनत्व प्रविधिमा आधारित फलफूल विकास कार्यक्रमबाट स्याउका बिरुवा खरिदमा मात्र बढ़ीमा 75% अनुदान उपलब्ध हुने,
1: व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम र फलफूल नर्सरी स्थापना तथा सुदृढीकरण कार्यक्रममा बढ़ीमा 50% अनुदान उपलब्ध हुने,
0: कृषि यन्त्रीकरण सामग्रीहरूमा बढ़ीमा 50% अनुदान उपलब्ध हुने।
1: आवश्यक कागजातहरू:
0: निवेदन,
1: स्पष्ट रूपले भरिएको प्रस्तावना फारम,
0: नेपाली नागरिकताको प्रमाण पत्र,
1: जग्गा धनीको लाल पूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
0: वडा कार्यालय तथा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिस पत्र,
1: समूह सहकारी संस्थाको बैठक निर्णयको प्रतिलिपि,
0: फर्म समूह संस्था समिति कम्पनी वा सहकारीले दर्ता नवीकरण कर चुक्ता तथा स्थायी लेखा नम्बरको प्रतिलिपि, समान प्रकृतिको कार्यका लागि अघिल्ला दुई आर्थिक वर्षमा अनुदानको लागि प्रस्ताव आह्वान गरिएकोमा कुनै कार्यालयबाट अनुदान प्राप्त गरे वा नगरेको सो घोषणा पत्र।
1: निवेदन र प्रस्तावको ढाँचा: यस कार्यालय वा सम्बन्धित स्थानीय तहको कृषि शाखा वा वडा कार्यालयबाट उपलब्ध हुनेछ। कार्यालयको वेबसाइट www.gorkha.akc.gov.np बाट डाउनलोड गर्न सकिनेछ। साथै उल्लेखित मितिभित्र आवश्यक कागजात र प्रक्रिया नपुगेका आवेदकहरू उपर कुनै प्रक्रिया अघि बढाइने छैन।
0: थप जानकारीका लागि सम्पर्क कृषि विकास कार्यालय गोर्खाको फोन नम्बर 0674201113, सूचना अधिकारी 9856070649, गुनासो सुन्ने अधिकारी 9856040649, कार्यालय प्रमुख 9856030649।
1: आवेदन पेश गर्ने अन्तिम मिति 2083 साल असोज 26 गते।
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
3: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
1: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
4: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 0064-421-322 र 421-443।
5: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जान पर्ने हुन्थ्यो,
6: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
6: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
6: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9849-39421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
8: दि विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 2790, 98560 40046 र 98560 40901।
9: गोर्खा नगर क्षेत्रभित्र फोहोर संकलन गरिने सम्बन्धी सूचना।
10: गोर्खा नगरपालिका क्षेत्रभित्रका घर घरबाट फोहोर नियमित रूपमा संकलन हुँदै आएको जानकारी गराउँदै आफ्नो क्षेत्रमा तोकेको दिन र समयमा फोहोर संकलन गर्न आउने गाड़ीलाई कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै राखिदिई पठाउनु हुनका साथै फोहोर संकलनमा सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
9: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। फोहर मैलालाई उचित वर्गीकरण गरी घरमा छुट्याएर राखौं। वातावरणको संरक्षण र सम्वर्धन गरौं। जथाभावी फोहर मैला नफालौं र फाल्न नदिऊ।
10: स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लीन गोर्खा सँगै स्वच्छ गोर्खा।
9: गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लीन गोर्खाको अनुरोध।
11: हैन, एक्लै बसेर के सोचिराको?
12: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिराको। पैसा पनि अलिक कम छ।
11: त्यति धेरै सोच्नै पर्दैन नि। नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
12: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
11: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
12: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
11: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
9: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
10: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
9: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
11: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
9: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो। घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
11: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
9: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
10: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चे ढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23170।

还在哭，吃的奶了个。

0: extreme energy drink.
1: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा।
2: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
1: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212, 064-420-212।
3: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
4: वन विनाश, खुला भिरालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
3: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
4: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
3: रुख रोपौं, माटो जोगाउं, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
4: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
3: हरित गोर्खा, सुरक्षित गोर्खा।
5: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
6: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुने छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
7: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
8: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
7: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी, गोर्खा। मोबाइल 98410-51227, 98410-51227।
6: वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
9: हाम्रै बालकृष्ण भाइको बानि।
10: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको बानि।
11: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
12: हाम्रै बालकृष्ण सरको मानि सर।
9: बालकृष्ण, बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
12: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
4: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक, गोर्खा। स्ट्रेट नम्बर 22, जीसासा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार। सम्पर्क 98560-40283 र 98058-48831।
13: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
14: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
13: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
14: त्यसैले त मैले तिमीलाई हालेर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
13: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
7: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन, ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
1: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
7: ग्रीस बेकरी क्याफे, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। फोन नम्बर 064-420-658, मोबाइल नम्बर 97-69-491-403।
1: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
3: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
1: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
3: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
1: गोर्खा गार्डन होटल, गोर्खा। सम्पर्क 064-590-111 र 98560-88088।
15: ओइ सुन्न, सुस्मिताको बिहेको निम्त आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
16: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै दजै। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
15: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
16: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
15: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
16: एकदमै। स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
15: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
17: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6 हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।

Choice FM 90.4 MHz.

0: Media,
1: Extreme Energy Drink.
2: होइन, एकुरो घुप्टेर मोबाइलमा के हेरिराखेको भने?
3: घर हेर्दैछु नि.
2: घर? तिमी त फेरि यहाँ छौ त.
3: UNV स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ.
2: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है.
4: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्.
5: UNV स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट.
4: सुरक्षाको नयाँ अनुभव UNV स्मार्ट क्यामेरा. आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्.
5: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ.
4: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ. शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो. फोन नम्बर 0064205722, मोबाइल नम्बर 9852235830 र 9843410022. UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा.
6: नेपाली परम्पराको चिनारी काठको ठेकी. काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिन्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा. हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ. रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिनपानी, गोर्खा. सम्पर्क नम्बर 9856064892 र 9807071524.
7: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ. अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ. स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय.
8: गोर्खाको आफ्नै अस्पताल एमपीआई गोर्खा हस्पिटल.
7: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एमपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा.
8: स्वास्थ्यको भरपर्दो नाम एमपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा. फोन 0064590009.

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-2670 मोबाइल नम्बर 98465-56238।
2: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
3: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टिभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
2: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
3: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576-24210 98576-24210।

0: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो। त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
1: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
0: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल नारायण वस्त्रालय फुजेलीको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460-26176 98-16-17-33-51।
2: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
3: सबैलाई पाएक पर्ने आबु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
2: त्यहाँ त्यस्तो विशेष के छ र?
3: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
2: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
3: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
2: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 0965-40-0549, मोबाइल नम्बर 98-560-40-479 र 98-560-30-082।

0: Mania Extreme Energy Drink.
1: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स फोन 067-421-323 हरमटारी गोर्खा।
2: स्वास्थ्य सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव
3: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एण्ड रोशनी हर्बल
2: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अंगहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
3: दृष्टान्त डिटक्स फूड एण्ड रोशनी हर्बल गोर्खा बजार बिसोनी मोड गोर्खा।
2: थप जानकारीको लागि सम्पर्क 98056-35179।
4: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपैयाँ पुग्यो।
5: हजुरहरु पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मन पर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98066-63381। व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
6: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिटेजमा।
7: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
6: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई,
7: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य होटल गोर्खा इन भिलेज प्राली।
6: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 067-420-206, मोबाइल 98-510-21-336।
8: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
9: भेटे नि, होटल गोर्खा प्यालेस।
8: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
9: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
8: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
9: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा। फोन नम्बर 064-421-322 र 421-443।
2: दशैं तथा तिहारको विशेष अफर, विकास मोबाइल सेन्टरबाट मोबाइल खरिद गर्नुहोस्, इयरबड्स र स्पिकर सित्तैमा पाउनुहोस्, इयरबड्स र स्पिकर सित्तैमा पाउनुहोस्। रेडमी, सामसुङ, ओप्पो, ओनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल, भिभो लगायत विभिन्न ब्रान्डका स्मार्टफोन, मोबाइल कभर, चार्जर, इयरफोन लगायत सम्पूर्ण मोबाइल एसेसरीजहरू पाइनुको साथै बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ। विकास मोबाइल सेन्टरमा एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
6: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
2: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12।
1: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
10: वन विनाश, खुला भिरालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
1: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
10: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रवर्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
6: रुख रोपौं, माटो जोगाऊ, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
10: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
6: हरित गोर्खा, सुरक्षित गोर्खा।
8: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
11: हाम्रै बालकृष्ण भाइको मानि।
12: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानि।
13: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
10: हाम्रै बालकृष्ण सरको मानि सर।
14: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
15: हाम्रै न्यू टेलर्स लोगो गोर्खा मानि।
16: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98560 40283 र 98058

भविष्यले फकायो, भाग्यले सघायो, आज म मनमा ठुङ्गा राखी सपना बोकी हिँड्दैछु, मलाई सम्झि याद आउला नाच्छु, म तिम्रै हुँ, म हाम्रो लागि जिउँदैछु, म हाम्रो लागि जाँदैछु, हामी सँगै छौँ नि आँसु।

छैन यसैले यो कुरा तिमीले बुझ्नु पर्छ बलियो हुनु पर्छ हाम्रो माया भुल्नु हुन्न हामीले झुक्नु पर्छ भोलिलाई सोचेर जाँदैछु म आज तिमीलाई छोडेर

0: Choice FM 90.4 MHz.
1: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
1: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
1: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98-560-88-088।
3: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
4: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुने छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
2: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
5: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410-51227। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
6: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हो।
6: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
6: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-490-39-421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
8: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न, कफी पनि खान मन लागेको थियो।
9: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
8: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
9: त्यसैले त मैले तिमीलाई हालेर आएको, बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
8: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
2: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
10: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
2: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 064-420-658, मोबाइल नम्बर 97-69-401-403।
4: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
10: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
4: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
10: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
2: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23-170।
4: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ।
2: एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। मोबाइल 98511-35194।
11: ओ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
12: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
11: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
12: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
11: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
12: एकदमै। स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
11: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
13: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6 हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।
0: Choice FM 90.4 MHz।

0: नमस्कार
1: नमस्कार बताइन्नौ
0: ठुलो छोरो विदेश गएको तिन तिन वर्ष भयो
1: आइदिएछ
0: बोलाएको छ बाबुहरू बस्दै गएर म लिएर आउँछु है।

0: me a extreme energy drink.
1: नेपाली परम्पराको चिनारी काठको ठेकी, काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 9856648092 र 9806671524।
2: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
3: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
2: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
3: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 0064590009,
2: 0064590009। होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
4: घर हेर्दैछु नि।
2: घर? तिमी त फेरि यहाँ छौ त।
4: UNB स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
2: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
5: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
6: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
5: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
6: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड, काठमाडौँ।
5: आधिकारिक विक्रेता सन टेक्नोलोजी, काठमाडौँ। शाखा कार्यालय हरमटारी, गोर्खा। हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064205022, मोबाइल नम्बर 9852235830 र 9843410022। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
7: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
4: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
7: हो र, के पाइन्छ नि त्यहाँ?
4: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
3: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
4: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 9856401072।
8: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली, अर्याल मेडिकल हल, गोर्खा नगरपालिका 7, नयाँ बजार, गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू: एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ECG, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0064207090, 9856404046 र 9856404901।
9: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
10: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
9: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल।
11: जहाँ सबै प्रकारका कपडा पाइन्छ।
12: गोर्खा बजार कालिका काखैमा
11: नारायण वस्त्रालय खुजेलीको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460 26176, 98 16 17 33 51।

0: extreme energy drink.
1: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण बस्ती।

0: गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय फुजेलेको कपडा पसल, फुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ। नारायण वस्त्रालय फुजेलेको कपडा पसल फरमतारी गोर्खा, सम्पर्क नम्बर 98460261076, 98 16 17 33 51।
1: जथाभावी फोहोर नफाल्न क्लिन गोर्खाको अत्यन्त जरूरी सूचना।
2: नगरपालिका क्षेत्रभित्र जथाभावी फोहोर फाल्न पूर्ण रूपमा निषेध गरिएको छ। सड़क, चोक, सार्वजनिक स्थानहरूमा नगरपालिकाको समन्वयमा क्लिन गोर्खाले आवश्यक डस्टबिनहरू राखेको र सोही डस्टबिनमा फोहोर फाल्नलाई हार्दिक अनुरोध गर्दछौ।
1: सड़क, चोक तथा सार्वजनिक स्थान सबै क्षेत्रमा सीसी क्यामेराबाट निगरानी भइरहेको जानकारी गराउँदछौ। यदि कसैले नियम उल्लंघन गरी जथाभावी फोहोर फालेमा फोहोर मैला 2074 बमोजिम 500 रुपियाँदेखि 1,00,000 जरिवाना लाग्नेछ।
3: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लिन गोर्खा सँगै स्वच्छ गोर्खा।
1: गोर्खा नगरपालिका गोर्खा संघको सहकार्यमा क्लिन गोर्खाद्वारा जारी सन्देश।
4: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिलेजमा।
5: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
4: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई,
5: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य होटल गोर्खा इन भिलेज प्राली।
4: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664420206, मोबाइल 98510213636।
3: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
6: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
6: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
6: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
4: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिलेजमा।
5: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
4: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई,
5: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य होटल गोर्खा इन भिलेज प्राली।
4: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664420206, मोबाइल 98510213636।
3: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
6: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
6: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
6: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो

0: Extreme Energy Drink.
1: अचानक स्वास्थ्यमा समस्या आयो,
2: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
1: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
2: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
1: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
2: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
1: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौं, रोगलाई समयमै पहिचान गरौं।
2: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
1: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार गोर्खा। सम्पर्क नम्बर 0664304098404443463। गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
3: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदायक पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
4: सम्पर्क होटल गोर्खा प्यालेस, हरमप्रारी गोर्खा। फोन नम्बर 0064213322 र 0421443443।
2: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव।
1: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, रोशनी हर्बल।
2: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
1: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार, बिसोनी मोड, गोर्खा।
2: थप जानकारीको लागि सम्पर्क 98056535179।
5: यामाहा चंगाचेट, जितको नयाँ अपग्रेड।
6: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालिको दशैं तिहार यामाहाको साथमा, यामाहाको साथमा।
5: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000 देखि 10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
6: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
5: यामाहा शोरूम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
6: थप जानकारीका लागि चन्दा सप्लायर्स, हरमटारी गोर्खा। फोन नम्बर 0064204433, मोबाइल नम्बर 98560213326।
5: यामाहा लैजाऊ घरमा, नागरिकताकै भरमा।
7: यस यामाहा।
1: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
3: हाम्रै बालकृष्ण भाइको मानि।
8: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको?
3: बालकृष्ण पसलको नाम पनि भन्नुहोस् न।
9: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
10: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रिट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार। सम्पर्क 98560402383 र 98058 48831।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बसपार्क गोर्खा। फोन नम्बर 064-20-670 मोबाइल नम्बर 98-460-56-238।
2: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
3: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
4: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
3: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410-51-227। 98410-51-227।

0: Choice FM 90.4 MHz.
1: Voice Digital, entertaining the nation.
2: केने की गर्छु कि म कसम
3: जे गर्न छ मक्सिर भित्रै गर बालेकेटा हेरिसकेका छन् अब आफै विचार गर

0: क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
1: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
2: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
3: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
2: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
3: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
2: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064205022, मोबाइल नम्बर 98512335830 र 98434510022। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
4: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
0: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
4: हो र, के पाइन्छ नि त्यहाँ?
0: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
2: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
0: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
5: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
6: गोर्खाको आफ्नै अस्पताल NPI गोर्खा हस्पिटल।
5: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा NPI गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
6: स्वास्थ्यको भरपर्दो नाम NPI गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी गोर्खा। फोन 0064590009,
5: 0064590009।
7: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
5: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
7: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 0064202012, 0064202012।
5: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
8: क्लिनिकमा उपलब्ध सेवाहरू: मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
9: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
8: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
9: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू।
8: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
9: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
8: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 0064213015 र मोबाइल 98560-40018।

0: Mania Extreme Energy Drink.
1: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98511-35194।
2: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
3: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर, गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी, गोर्खा। मोबाइल 98410-51227। 98410-51227।
4: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव।
1: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फुड एन्ड रोशनी हर्बल।
4: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
1: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार, बिसौनी मोड, गोर्खा।
4: थप जानकारीको लागि सम्पर्क 98056-35179। तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
1: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टिभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
4: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
1: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576-24210, 98576-24210। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जान पर्ने हुन्थ्यो,
5: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
5: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
5: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98490-39421, गोर्खा नगरपालिका 6 शक्तिचोक, गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
7: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के के सुविधा छ रहेछ त्यहाँ?
7: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
8: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी, गोर्खा। फोन नम्बर 064-421-322 र 421-443।
1: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ, पर्याप्त प्राङ्गारिक मल सँगसँगै डिएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ, त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डिएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डिएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको एक चौथाइ भाग बिरुवा रोपेको करिब एक महिनामा र बाँकी एक चौथाइ मात्रा बाली पोटाउने बेला करिब दुई महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 9868373632 र 9842385516। कृषक खेतका लागि जारी सन्देश। गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज।
1: दशैं तथा तिहारको विशेष अफर विकास मोबाइल सेन्टरबाट मोबाइल खरिद गर्नुहोस्, इयरबड्स र स्पिकर सितैमा पाउनुहोस्। रेडमी, सामसुङ, ओप्पो, ओनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल, भिभो लगायत विभिन्न ब्रान्डका स्मार्टफोन, मोबाइल कभर, चार्जर, इयरफोन लगायत सम्पूर्ण मोबाइल एसेसरीजहरू पाइनुको साथै बिग्रेको मोबाइल पनि मरमत गरिन्छ। विकास मोबाइल सेन्टरमा एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
1: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12।
2: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
3: हाम्रै बालकृष्ण भाइको मानी।
4: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको मानी।
5: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
6: हाम्रै बालकृष्ण सरको मानी सर।
3: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
6: हाम्रै न्यू टेलर्स लोगो, गोर्खामा नि।
7: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक, गोर्खा। स्ट्रेट नम्बर 22, जीसासा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार। सम्पर्क 98 560 40 283 र 98 058 48 831।
8: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
9: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
8: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
9: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
8: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
10: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
1: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
10: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी, गोर्खा। फोन नम्बर 0664206658, मोबाइल नम्बर 97969400003।

0: Trans FM 90.4 MHz.
1: बडा दशैं 2083 को शुभ अवसरमा हाम्रा सम्पूर्ण श्रोता, शुभचिन्तक, विज्ञापनदाता, साझेदार, संचार गृह र सहकर्मी श्रमजीवी साथीहरू सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: चोइस एफएम 90.4 मेगाहर्ज परिवार, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा।

0: Extreme energy drink.
1: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो। त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
2: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
1: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल नारायण वस्त्रालय पुजेलेको कपडा पसल हरमतारी गोर्खा। सम्पर्क नम्बर 98460 26176, 98 16 17 33 51।
3: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
4: सबैलाई पाएको पर्ने आबू खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
3: त्यहाँ त्यस्तो विशेष के छ र?
4: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
3: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
4: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
2: सम्पर्क मनकामना पार्टी प्यालेस आबू खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 0 65 540 0 49, मोबाइल नम्बर 98 560 40 479 र 98 560 30 082।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज।
1: बड़ा दशैं 2083 को शुभ अवसरमा हाम्रा सम्पूर्ण श्रोता, शुभचिन्तक, विज्ञापनदाता, साझेदार, संचार गृह र सहकर्मी श्रमजीवी साथीहरू सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगति

0: हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिनपानी, गोर्खा। सम्पर्क नम्बर 9856064892 र 9806071524।
1: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
2: घर हेर्दैछु नि।
1: घर? तिमी त फेरि यहाँ छौ त।
2: युएनभी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
1: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
0: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
3: युएनबी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
0: सुरक्षाको नयाँ अनुभव युएनबी स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
3: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड, काठमाडौँ।
0: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी, गोर्खा। हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064205022, मोबाइल नम्बर 9852335830 र 9843454022। युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
4: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
2: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
4: हो र, के पाइन्छ नि त्यहाँ?
2: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
0: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
2: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 9856040172।
5: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
6: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
5: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
6: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 0064590009,
5: 0064590009। आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट सुरु हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका 6, हरमटारी, गोर्खा। मोबाइल 9851535194।
7: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
8: सबैलाई पाएक पर्ने आमू खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
7: त्यहाँ त्यस्तो विशेष के छ र?
8: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
7: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
8: मनकामना पार्टी प्यालेस, हरेक खुशीको उत्कृष्ट गन्तव्य।
0: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी, तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0665400049, मोबाइल नम्बर 9856404900 र 9856030082।

0: Extreme energy drink.
1: बहिनीको बिहेमा जाने दिन आइसक्यो, मसँग त केही पनि गहना छैन, म त नजान पर्ला कि?
2: अचम्म छ, जहाँ अब गहना छैन भनेर बहिनीको बिहेमा नजाने हो र? हरमटारीमा रहेको कारा कलेक्सनमा गएर मैले त आफूलाई चाहिने गहना पनि लिएर आइसके। हेर्दा सुन जस्तै छ, कसैले चिन्दैन क्यारे।
1: हो र, फेरि कहिले जाने, समय पनि त छैन।
2: तपाईँ के कुरामा चिन्ता गर्छस् के? जाने समय नभए फेसबुक, इन्स्टाग्राम, टिकटक जतासुकै कारा कलेक्सनको पेज छ त, त्यही गएर आफूलाई मन परेको गहना छान्ने अनि अर्डर गर्ने, तेरो घरमै आइपुग्छ त।
1: त्यस्तो सजिलो हुन्छ है?
2: हो नि, धेरै डिजाइनका हार, झुम्का, चुरा, सिक्री, औठी, ब्रासलेट, मंगलसूत्र, तिलहरी, नौगेरी, मोतीको माला, एडी गहना, ब्रासको हार सेट, राशि अनुसारको औठी लगायत सम्पूर्ण फेसन अनुसारको ग्यारेन्टीवाला गहना र सधैँ लगाउनको लागि पञ्चधातुका गहना आफूलाई मन परेको डिजाइनमा र अर्डर अनुसारको साइजमा पाइन्छ।
3: कारा कलेक्सन, हरमटारी गोर्खा, हरमटारीबाट हस्पिटल जाने बाटो घ्याम्पेसाल बस पार्क नजिकै। सम्पर्क नम्बर 9806663381। व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुनेछ।
4: अचानक स्वास्थ्यमा समस्या आयो,
5: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
4: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
5: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
4: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
5: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
4: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौं, रोगलाई समयमै पहिचान गरौं।
5: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
4: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार गोर्खा। सम्पर्क नम्बर 0634300975984444463।
5: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव।
4: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल।
5: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अंगहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
4: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार, बिसौनी मोड, गोर्खा।
5: थप जानकारीको लागि सम्पर्क 9806653179।
6: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ?
7: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
6: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
7: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
6: सम्पर्क गुणाखर गौतम, मोबाइल 9856017970।
8: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
9: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
8: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
9: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
6: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 9846703211 र 9891923170।
10: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
11: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा
10: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल
12: नारायण वस्त्रालय पुजेलेको कपडा पसल हरमटारी गोर्खा सम्पर्क नम्बर 98460 26176 98 16 17 33 51

0: California.
1: Extreme energy drink.
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यौ त?
3: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदाय पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
6: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली, अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 064-420-790, 98-560-40046 र 98-560-40901।

0: Virginia. Extreme energy drink.
1: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाम न। कफी पनि खान मन लागेको थियो।
2: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
1: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
2: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
1: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
3: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
4: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
3: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा। फोन नम्बर 0664220658, मोबाइल नम्बर 97969401403। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
1: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
1: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
1: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98490349421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
6: वाउ, कस्तो राम्रो सुट कहाँ सिलाउनु भएको?
7: हाम्रै बालकृष्ण भाइको बानी।
8: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको बानी।
9: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
10: हाम्रै बालकृष्ण सरको मानी सर।
11: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
10: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
12: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्टेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98560-40283 र 98058-48831।
13: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
14: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
13: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
14: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410-51227, 98410-51227।
15: ग्यारेन्टीका साथ कम्प्युटर मरमत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा भित्री कम्प्युटर्स, फोन 0664-21-323, हरमटारी गोर्खा।
16: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
15: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
16: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
15: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
16: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664-590-111 र 98560-88088।

0: नागरिकको हकमा संरक्षकको निवेदन र विधुवा महिलाको हकमा अर्को विवाह नगरेको सिफारिश पत्र सहित आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्रको फिंगर प्रिन्ट स्क्यानर मार्फत बायोमेट्रिक भेरिफिकेशन गरी नवीकरण गर्नु गराउनु हुन अनुरोध गर्दछौं। साथै म्यादभित्र नवीकरण नगरेका लाभग्राहीको नाम लाभग्राही सूचीबाट लगतकट्टा गरिने व्यवहार समेत जानकारी गराउँदछौ। ऋषिराम खत्री, वडाध्यक्ष, 8 नम्बर वडा कार्यालय, बडाहा, गोर्खा।
1: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिमपानी, गोर्खा। सम्पर्क नम्बर 9856648092 र 9807071524।
2: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
3: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
2: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एमपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
3: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 0465900009
2: 0465900009।
4: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
5: सबैलाई पाएको पर्ने आमू खैरिनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
4: त्यहाँ त्यस्तो विशेष के छ र?
5: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्तबुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
4: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
5: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
4: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी, तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0665400049, मोबाइल नम्बर 9856404900 र 9856303082।

0: Mania
1: Extreme Energy Drink.
2: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98511 35194।
3: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव,
4: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल।
3: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अंगहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
4: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार, बिसोनी मोड, गोर्खा।
3: थप जानकारीको लागि सम्पर्क 98056 35179।
5: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
3: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
5: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ।
6: गोर्खा बजार कालिका काखैमा
5: नारायण वस्त्रालय पुजेलेको कपडा पसल, हरमटारी, गोर्खा। सम्पर्क नम्बर 98460 26176, 98 16 17 33 51।
4: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ, पर्याप्त प्राङ्गारिक मल सँगसँगै डीएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौ। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ, त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौ, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू, प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डीएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डीएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 98678 73 632 र 98432 85516। कृषक खेतका लागि जारी सन्देश, गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज। बड़ा दशैं 2083 को शुभ अवसर में हाम्रा सम्पूर्ण श्रोता शुभचिन्तक विज्ञापनदाता साझेदार संचार गृह र सहकर्मी श्रमजीवी साथीहरू सहित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: चोइस एफएम 90.4 मेगाहर्ज परिवार गोर्खा नगरपालिका छ हरमटारी गोर्खा।

0: sip on ya.
1: Extreme energy drink.
2: संगम मेडी हेल्थ क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्यकर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
3: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
4: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
3: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
4: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
3: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्यकर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
4: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
3: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 064-21-315 र मोबाइल 98-560-40-018।
5: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा।
6: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
5: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212 064-420-212।
7: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
8: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
7: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
8: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98-576-24-210।

0: ओइ, कहाँ जान लागो?
1: तिमी हेर्न,
0: अनि बाख्रा चाहिँ कसले चढाउँछन्?
2: के तल तिम्रो फेभरेट ढाकु कालेको फिल्म लागेछ, हेर्न जाने होइन? हामी त जानला
1: बाख्रा तिमी हेरिदिन्छौ र
3: बोकल बाख्रा हेर्ने तेरो हुन्छ
2: क्या? यहीँ

0: Siphonia.
1: Extreme energy drink.
2: Wow, कस्तो राम्रो सुट कहाँसी लाउनु भएको?
3: हाम्रै बालकृष्ण भाइकोमा नि।
4: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
2: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
5: हाम्रै बालकृष्ण सरकोमा नि सर।
3: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रीट नम्बर 22, जीसा सर जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98560 40283 र 98058848031।
2: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
7: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
8: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
7: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
8: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
7: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
8: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98490 39421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिचौनीको माथिल्लो गेट अगाडि।
9: ओइ सुन न, सुस्मिताको बिहेको निम्त आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
10: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ, मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
9: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
10: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
9: ए हो र, फिटिङ पनि राम्रो हुन्छ,
10: एकदमै स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
9: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
11: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6 हरमटारी, जीविसा चोक गोर्खा। सम्पर्क नम्बर 98606921108, 98606921108।
12: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
13: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
12: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
13: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
12: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98-560-88-088।

0: Bifonia.
1: Extreme energy drink.
2: विज्ञान पोलिक्लिनिक सेन्टर प्राले अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 20 790, 98 560 40 046 र 98 560 40 901।
3: होइन, यो कुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
4: घर हेर्दैछु नि।
3: घर? तिमी त फेरि यहाँ छौ त।
4: युएनभी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
3: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
5: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
6: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
5: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
6: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
5: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0664 20 522, मोबाइल नम्बर 98 512 35 830 र 98 43 54 10 22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
7: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव।
8: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल।
7: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
8: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार बिसौनी मोड, गोर्खा।
7: थप जानकारीको लागि सम्पर्क 98 056 35 179।
9: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
4: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
9: हो र, के पाइन्छ नि त्यहाँ?
4: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
7: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
4: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98 560 40 172।
10: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
11: सबैलाई पाएक पर्ने आमु खैरिनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
10: त्यहाँ त्यस्तो विशेष के छ र?
11: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
10: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
11: मनकामना पार्टी प्यालेस, हरेक खुशीको उत्कृष्ट गन्तव्य।
7: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0665 40 049, मोबाइल नम्बर 98 560 40 479 र 98 560 30 082।
12: अचानक स्वास्थ्यमा समस्या आयो,
10: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
12: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
7: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
12: यहाँ भिडियो एक्सरे, USD, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ECG, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
7: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर

0: हुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
1: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौं, रोगलाई समयमै पहिचान गरौं।
0: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
1: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार गोर्खा। सम्पर्क नम्बर 0764300975984414063। यामाहा चंगाचेत जितको नयाँ अपग्रेड।
2: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालिको दशैं तिहार यामाहाको साथमा।
1: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000 देखि 10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
2: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
1: यामाहा सोरुम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
2: थप जानकारीका लागि चन्दा सप्लायर्स, हरमटारी गोर्खा। फोन नम्बर 0064204433, मोबाइल नम्बर 98560213326।
1: यामाहा लैजाऊ घरमा, नागरिकताकै भरमा।
3: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा। मोबाइल 98511 35194।

0: چوائس ایف ایم 90.4 میگاہرز
1: پیاری سنا تا मैले अलिकति पैसा पठाइदिएको छु, निकालेर दसैँ मनाउनु है।
2: यसपालि पनि घर आउने होइन र हजुर?
1: हेर न, यसपालि पनि बिदै मिलेन, अर्को दसैँमा आउँछ नि।

0: you? Extreme energy drink.
1: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् लिथ्री कम्प्युटर्स काठमाडौँको मूल्यमा थप सुविधा सहित दुई वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ लिथ्री कम्प्युटर्स फोन 067-421-3700 धरमटारी गोर्खा
2: जथाभावी फोहोर नफाल्न क्लिन गोर्खाको अत्यन्त जरूरी सूचना
3: नगरपालिका क्षेत्रभित्र जथाभावी फोहोर फाल्न पूर्ण रूपमा निषेध गरिएको छ सड़क चोक सार्वजनिक स्थानहरूमा नगरपालिकाको समन्वयमा क्लिन गोर्खाले आवश्यक डस्टबिनहरू राखेको र सोही डस्टबिनमा फोहोर फाल्नलाई हार्दिक अनुरोध गर्दछौ
2: सड़क चोक तथा सार्वजनिक स्थान सबै क्षेत्रमा सीसी क्यामेराबाट निगरानी भइरहेको जानकारी गराउँदछौ यदि कसैले नियम उल्लंघन गरी जथाभावी फोहोर फालेमा फोहोर मैला 2074 बमोजिम 500 रुपियाँदेखि 1,00,000 जरिवाना लाग्नेछ
4: स्वच्छ घर सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो स्वच्छ वातावरण स्वस्थ जीवन क्लिन गोर्खा सँगै स्वच्छ गोर्खा
2: गोर्खा नगरपालिका गोर्खा संघको सहकार्यमा क्लिन गोर्खाद्वारा जारी सन्देश
4: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरी जानु पर्ने हुन्थ्यो
5: तर अहिले जमाना फेरि सक्यो नि तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस् अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ
6: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब
5: अनुभवी मार्गदर्शन तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्
6: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब
5: जापानी भाषा कक्षाको साथमा अंग्रेजी कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ
6: सम्पर्क सेनिसा खत्री मोबाइल नम्बर 98-94-39-421 गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा होटल बिसौनीको माथिल्लो गेट अगाडि
7: दशैं तथा तिहारको विशेष अफर विकास मोबाइल सेन्टरबाट मोबाइल खरिद गर्नुहोस् इयरबड्स र स्पिकर सित्तैमा पाउनुहोस् रेडमी सामसुङ ओप्पो ओनर नथिङ रियलमी इन्फिनिक्स एआई आइटेल भिभो लगायत विभिन्न ब्रान्डका स्मार्टफोन मोबाइल कभर चार्जर इयरफोन लगायत सम्पूर्ण मोबाइल एसेसरीजहरू पाइनुको साथै बिग्रेको मोबाइल पनि मरमत गरिन्छ विकास मोबाइल सेन्टरमा एक्सचेन्ज अफर पनि छ पुरानो मोबाइल साटेर नयाँ मोबाइल किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ
4: गुणस्तर विश्वास र सेवाको सही ठेगाना
7: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा सम्पर्क नम्बर 98-16-17-60-12

0: California.
1: Extreme energy drink.
2: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
3: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
2: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212, 064-420-212। तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
4: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
2: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
4: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576-24210, 98576-24210।
5: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डीएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं। माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डीएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डीएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 98-678-73-632 र 98-432-85-516। कृषक खेतका लागि जारी सन्देश। गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।
6: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोर्खाबाट जनहितमा जारी सन्देश। खानेपानीको मुहान, कलेक्सन ट्याङ्की, पानी पोखरी, धारा वरपर सफा राखौं। खानेपानीको मुहानमा वर्षाको भल पस्नबाट जोगाउने उपायहरू अवलम्बन गरौं। खानेपानीका पाइपहरू उचित तरिकाले जमिनमा गाड्ने साथै संरचनाहरू संरक्षण गर्ने गरौं। खानेपानीको घरेलु स्तरमा शुद्धिकरण अर्थात उमाल्ने, फिल्टर गर्ने जस्ता उपायहरू अवलम्बन गरेर मात्रै पिउने गरौं। खानेपानीका पाइपहरू ठाउँ ठाउँमा फुटेको छ भने तुरन्त जोड्ने काम गरौं र आवश्यक प्राविधिक सहयोगका लागि यस कार्यालयमा सम्पर्क गरौं। निर्माणाधीन अवस्थामा रहेका खानेपानी आयोजनाहरूको उपभोक्ता समितिहरूले नियमित अनुगमन गर्ने गरौं। पानीको प्रयोग सकिसकेपछि धाराको टुटी बन्द गर्ने गरौं। व्यक्तिगत सरसफाई, घरायसी सरसफाई तथा वातावरणीय सरसफाईमा समेत ध्यान दिने गरौं। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोर्खा।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विवश कुलुङसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बूढी गण्डकी नदीको उच्च निगरानी सहित बाढ़ी प्रभावितलाई राहत वितरण चल्दै, गोर्खाका झण्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित, भोटेकोशी नदीमा बाढ़ीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण।
0: विश्वमा गरिबी बढ्दा नेपालमा भने गरिबीको संख्या र दर दुवैमा उल्लेख्य कमी, स्वास्थ्य शिक्षा र जीवन स्तरका सूचकहरूमा सुधार।
1: दबाव र प्रभाव मुक्त भई काम गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन, पदीय दुरूपयोगमा शून्य सहनशीलताको नीति लिने आईजीपी कार्कीको प्रतिबद्धता, चाड़ पर्वमा सुरक्षाको व्यवस्था चुस्त।
2: खास गरी सूचना प्रविधि, प्रहरी परिचालन, नागरिक सहकार्य मुख्य आधार बनाउँदै हामीले सुरक्षा अवस्था मिलाएको अवस्था छ। यसपालि
0: यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हल र वुडफोर्डलाई आर्थिक चक्रका उतार चढ़ावलाई सन्तुलित बनाउन सहयोग कामका लागि सम्मान।
1: र महिला फुटबल खेलाड़ी आर्थिक र मानसिक स्वास्थ्यका कारण चाँडै सन्यास लिन बाध्य हुँदै।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले बूढी गण्डकी नदीमा हिजो बिहानै आएको बाढ़ीको कारण गोर्खाको चुम्नुब्री पहिरो खसेर नदी थुनिएको भएको जनाएको छ। केही संचार माध्यममा हिउँ पहिरो झरेको चर्चा आए पनि पहिरोले नदी थुनिएको कुरा देखिएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। नदी थुनिएको समय आसपास अर्थात हिजो बिहान 4:30 बजेतिर त्यस क्षेत्रमा 4.2 म्याग्नेच्युड को भूकम्प बराबरको तरंग पनि रेकर्ड भएको र त्यो पहिरोकै कारण उत्पन्न भएको कम्पन हुन सक्ने अनुमान रहेको महाशाखाले जनाएको छ। बाढ़ीका कारण गोर्खाका चुम्नुब्री, धार्चे र आरूघाट गाउँपालिका बढ़ी प्रभावित भएका छन्। बाढ़ीले सड़क र पक्की पुलहरू भत्काउँदा झण्डै 300 मानिसहरू प्रभावित भएका छन् भने चुम्नुब्रीका 7 जना अधिक सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सड़क सम्पर्क विच्छेद भएका दुर्गम क्षेत्रहरूमा आज नेपाली सेनाको हेलिकप्टर मार्फत राहत सामग्री पुर्याइएको छ। हिजो 9 जना विदेशी नागरिक सहित 95 जनाको सकुशल उद्धार गरिएको थियो। आज नदीको बहाव सामान्य बन्दै गएकाले तत्कालको जोखिम टरेको भए पनि त्यो क्षेत्र कमजोर भएकाले निगरानी भने भइरहेको महाशाखाले जनाएको छ।
1: बूढी गण्डकी नदीमा हिजो आएको बाढ़ीका कारण उत्तरी गोर्खाका झण्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित भएका छन्। बाढ़ीले सिरदिवास सहिया लघु जल विद्युत आयोजनामा क्षति पुर्याएपछि चुम्नुब्री गाउँपालिकाका विभिन्न 16 गाउँका 971 घरधुरी अन्धकार बनेका छन्। बाढ़ीले विद्युतका पोल, टावर र तारहरू बगाएको छ। त्यसै गरी विद्युत प्राधिकरणको आरूघाट स्थित वितरण केन्द्रमा बाढ़ीले क्षति पुर्याउँदा धार्चे गाउँपालिकाका 7 वडाका झण्डै 4,000 घरधुरी र आरूघाट गाउँपालिकाका 50 घरधुरीमा समेत बिजुली ठप्प भएको छ। विद्युत, इन्टरनेट र सड़क सम्पर्क टुटेका कारण गाउँपालिकाका प्रशासनिक कामकाज ठप्प हुनुका साथै सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ। बाढ़ीले बाटो र पुलहरू समेत बगाएकाले एक गाउँबाट अर्को गाउँ पुग्न सक्ने अवस्था समेत नरहेको स्थानीय वासीले बताएका छन्।
0: सरकारले रसुवाको भोटेकोशी बाढ़ीमा परि बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेका पालिका, जिल्ला विपद समिति र प्राधिकरण प्राधिकरण मार्फत यो विवरण यकिन गरिनेछ। नेपाली नागरिकको हकमा सम्बन्धित पालिकाले ओडा कार्यालय मार्फत बढ़ीमा पाँच दिनको म्याद दिई निवेदन आह्वान गर्नेछन्। विपत्ताका परिवारले नाता प्रमाणित र सो घोषणा सहित निवेदन दिनुपर्नेछ। परिवारका सदस्य नभएकाको हकमा भने स्थानीय प्रहरी र ओडा सचिवको रोहबरमा सरजीवन मुसलका उठाइनेछ। पालिकाले तीन दिनको दावी विरोधको समय दिएपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइनेछ। त्यसको पाँच दिनभित्र जिल्ला विपद समितिले निर्णय गरी प्राधिकरण र प्रदेश मन्त्रालयमा विवरण पठाउनेछ। यसै गरी विपत्ता विदेशी नागरिकको हकमा भने परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित दवास तथा कूटनीतिक नियोगबाट विवरण प्रमाणित गरी मृत्यु घोषणाका लागि प्रक्रिया अघि बढ़ाउने प्राधिकरणले जनाएको छ। सरकारले भोटेकुसी बाटीमा विपत्ता भएकाहरूलाई पनि मृतक घोषणा गर्ने तयारी गरेको छ।
1: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर पाँचमा रहेको गलौदीमा आज राति सड़क बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर सड़क मरम्मतका लागि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म सड़क बन्द रहने जानकारी गराएको हो। त्रिशुली नदीको कटानका कारण भाँसिएका सड़कमा यसअघि भित्तो काटेर सञ्चालनमा ल्याइएको थियो। त्यहाँ थप मरम्मत गर्नुपर्ने भएकाले आज राति गाड़ी आवागमनमा पूर्ण रूपमा अब बन्द गर्न लागेको प्रशासन कार्यालयले सूचना मार्फत जानकारी दिएको हो। अहिले दशैंको समयमा पनि भएकाले पृथ्वी राजमार्गमा गाड़ीको चाप अत्याधिक छ। यो बेला पानी परिहालेमा हिलोमा गाड़ी फस्ने जोखिम उच्च रहेकाले अहिले नै मरम्मत गर्न लागेको सड़क विभागले जनाएको छ। त्यहाँ झण्डै 70 मिटर सड़कमा समस्या रहेको छ।
0: यस्तै कालीगण्डकी नदीमा आएको बाढ़ीले पौंस मार्ग बगाएपछि अवरूद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि पुनः सञ्चालनमा आएको छ। गएको असोज 11 गतेको बाढ़ीले पुलको पर्वततर्फको बाटो बगाउँदा बागलुङ सहित पश्चिम नेपालका विभिन्न जिल्लाको सीधा यातायात सेवा ठप्प भएको थियो। सड़क डिभिजन कार्यालय, सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पौंस मार्ग निर्माण गरी आज बिहानदेखि गाड़ी सञ्चालनमा ल्याएको हो। दशैंको बेला पुल बन्द हुँदा यात्रुले शास्ति भोग्नुका साथै खाद्यान्नको मूल्य बढ़ेको थियो। साथै प्रसिद्ध बागलुङ कालिका मन्दिर, ढोरपाटन र मुक्तिनाथ जाने तीर्थयात्री तथा पर्यटक नआउँदा त्यस क्षेत्रको व्यापार व्यवसाय र होटल क्षेत्र पनि सुनसान बनेको थियो। मध्य पहाड़ी लोकमार्ग र कालीगण्डकी करिडोरको संगम स्थल रहेको यो रणनीतिक पुल पुनः खुलेसँगै स्थानीय जनजीवन सहज हुने र पर्यटन तथा व्यापार पुरानै लयमा फर्कने आशा रहेको छ।
1: बाढ़ीले सड़क र पुल बगाएपछि लामो समयदेखि यातायात सम्पर्क विच्छेद भएका रसुवाको आमा छोदिङमो गाउँपालिकाका स्थानीयलाई सहजता दिन स्याप्रो बेसीमा रहेको खोलामा काठेपुल निर्माणको काम शुरू भएको छ। खेतबारीमा उत्पादित तरकारी बजारसम्म पुर्याउन नपाएको कुहिने अवस्थामा आएपछि स्थानीय युवा र जनप्रतिनिधिको सक्रियतामा यो काठेपुल निर्माण अघि बढ़ाइएको हो। भदौ 10 गते आएको बाढ़ीका कारण सड़क सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो। बाटो र पुल बगाएपछि वड़ा नम्बर 1 देखि 5 सम्मका किसानले झण्डै 1.5 महिनादेखि नाकाबन्दी जस्तै गम्भीर समस्या भोग्नु परेको छ। मुख्य गरी यस क्षेत्रका किसानले उत्पादन गरेका बन्दाकोपी र आलु समयमै बजारमा बिक्रीका लागि लैजान नपाउँदा ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको र संकटमा परेका हुन्। खेतबारीमै तरकारी कुहिन थालेपछि किसानको जीविकोपार्जन जोगाउन स्थानीय बासिन्दा र जनप्रतिनिधिहरू पुल निर्माणमा एकजुट भएर लागेका हुन्।
0: विश्वभर गरीबीको दर बढ़दै जाँदा नेपालले भने बहुआयामिक गरीबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको ग्लोबल मल्टीडाइमेन्सल पोभर्टी इण्डेक्स 2026 प्रतिवेदन अनुसार नेपाल गरीबीको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको हो। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरीबीको जोखिममा रहेको छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसंख्या वृद्धिका कारण गरीबीको कुल संख्यामा अपेक्षित सुधार आउन सकेको छैन। तर नेपाल भने स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार गर्दै गरीबीको दर र गरीब मानिसहरूको संख्या दुवैमा उल्लेखनीय कमी ल्याएको हो। पछिल्लो 15 वर्षमा नेपाल सहित 33 वटा देशले बहुआयामिक गरीबीको अनुपात आधा घटाउन सफल भएका छन्। चीन र भियतनाम जस्ता एसियाली देशहरूले गरीबी निवारणमा तीव्र प्रगति गर्दा नेपाललाई पनि गरीबी न्यूनीकरणमा द्रुत गतिमा सुधार गरिरहेको देशका रूपमा प्रस्तुत गरिएको छ। प्रतिवेदन अनुसार सन् 2010 यता पहिलो पटक विश्वव्यापी रूपमा तीव्र बहुआयामिक गरीबीमा बाँचिरहेका मानिसहरूको संख्या बढ़ेर 1.2 अर्ब जना पुगेको छ। अघिल्लो वर्षको तुलनामा गरीबको संख्या 5.15 करोड़ बढ़ेको हो। जनसंख्या वृद्धि, जलवायु परिवर्तन र आर्थिक संकटका कारण विश्वव्यापी गरीबी बढ़ेको प्रतिवेदनमा भनिएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा दशैं लगायतका चाडपर्वको सुरक्षा बारे गरेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
4: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
7: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
8: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
8: न्यून सेवा शुल्क न्यून ब्याज दर
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
11: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बूढी गण्डकी नदीको उच्च निगरानी सहित बाढ़ी प्रभावितलाई राहत वितरण चल्दै गोर्खाका झण्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित भोटेकोशी बाढ़ीमा विपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण विश्वमा गरीबी बढ़दा नेपालमा भने गरीबीको संख्या र दर दुवैमा उल्लेख्य कमी स्वास्थ्य शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब नेपाल दर्पणमा बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले कार्यक्षेत्रमा प्रवेश गर्न लागेका नयाँ प्रहरी अधिकृतहरूलाई कुनै पनि राजनीतिक दबाव वा व्यक्तिगत स्वार्थबाट टाढा रहेर कानूनको शासन कायम गर्न निर्देशन दिनुभएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको 184औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बदलिदो अपराधको प्रकृतिलाई ध्यानमा राखी अनुसन्धानलाई निष्पक्ष वैज्ञानिक र प्रविधि मैत्री बनाउन आग्रह गर्नुभयो। नागरिकको जीवधनको रक्षा र देशमा शान्ति सुरक्षा कायम गर्न कुनै पनि सम्झौता नगर्न आग्रह गर्दै उहाँले प्रहरी संगठनलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। त्यस्तै समारोहमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संगठनमा व्यक्तिगत स्वार्थ अनुचित प्रभाव र पदीय अधिकारको दुरूपयोगप्रति शून्य सहनशीलताको नीति अप्नाइने स्पष्ट पार्नुभयो। साइबर अपराध र अन्तर्देशीय अपराध जस्ता नयाँ चुनौती सम्बोधन गर्न प्रविधि र एआईको प्रयोगसँगै मानव अधिकार र कानूनी प्रक्रियालाई केन्द्रमा राखेर काम गर्न उहाँले निर्देशन दिनुभयो। झण्डै 16 महिनाको कठोर तालिम पूरा गरेका नयाँ प्रहरी अधिकृतहरू अब देशका विभिन्न भागमा खटिएर प्रहरी सेवामा योगदान पुर्याउनेछन्।
0: दशैं पर्व शुरू भएको छ। चाडपर्वले बजारमा चहल पहल र मनमा खुशी दुवै बढ़ाएको छ। मानिसहरू किनमेलमा व्यस्त छन्। धेरै मानिस दशैं मनाउन गाउँघर जाने क्रम चलेको छ। तर खुशी र उमंगको यही समयमा चोरी पकेटमारी ठगी जुवातास र सड़क दुर्घटना जस्ता जोखिम पनि बढ़ने गरेका छन्। चाडपर्वको सुरक्षा व्यवस्थाबारे साथी महेश गेवालीले नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेसँग कुराकानी गर्नुभएको छ।
2: सुरक्षा चुनौती निश्चय नै बढ़ी हुन्छ। चोरी तथा डकैतीका घटनाहरू बढ्न सक्ने हुन सक्छ। जुवातास सत्तेबाजी जस्तो क्रियाकलापहरू वृद्धि हुन सक्छ र अन्तर्राष्ट्रिय खुल्ला सीमा नाकाहरू प्रयोग गरेर प्रकाशजन्य विस्फोटक पदार्थहरू ओसार पसार बिक्री वितरण वृद्धि हुन सक्ने हुन्छ। बजार एरिया तथा ब्याङ्क वित्तीय संस्थानमा चोरी डकैती लुटपाट हुन सक्ने अवस्थाहरू हुन सक्छ। खाद्यान्न लत्ता कपड़ा उपभोग्य वस्तुहरूको कृत्रिम अभाव त्यसै गरी महँगो मूल्य लिने म्याद गुज्रिएको मिसावट युक्त खाद्य पदार्थहरू बिक्री गर्ने प्रवृत्ति बढ्न सक्छ। रेमिटेन्सको कारोबार बढेसँगै ह्याकिङ अनलाइन ठगी अवैध हुन्डी नक्कली नोटको कारोबार पनि बढ्न सक्ने हुन्छ, विशेष त एउटा चुनौतीको रूपमा लिएका छौँ।
12: चाडपर्व लक्षित सुरक्षा निकायले चाहिँ के कस्ता पूर्व तयारी अथवा तयारी गरेको छ?
2: विशेष सुरक्षा योजना 2083 देशैभर लागू गरेको अवस्था छठ पर्व सकिउन्जेलसम्म लागू हुन्छ। यो प्रहरी जनशक्ति परिचालनमा विशेष जोड गरेका छौँ। देशभरि हामीले 50,000 प्लस प्रहरी जनशक्तिहरू खटाएका छौँ। यसमा खास गरी क्युआरटी, एलआरटी, एसआरटी, चेक पोइन्टहरू, सुरक्षा चेक जाँच, भीभीआईपीको सुरक्षाको कुराहरू, रिजर्भ टोली, सादा पोसाक, 24 घण्टा राजमार्ग विशेष चेकिङ लगायत ड्रोन, सीसीटीभी क्यामेरा, बडी वन क्यामेरा लगायतको टिटीहरूमा हामीले परिचालन गरेका छौँ। 408 स्थानमा यात्रु सहायता कक्ष, हेल्प डेस्क र खास गरी अन्तर्राष्ट्रिय सीमा नाका भनेको भारत तथा चाइनासँगको सीमा नाकामा 108 हेल्प डेस्कहरू स्थापना गरेको छौँ। सार्वजनिक स्थानमा हुन सक्ने झैझगडा तथा होहल्ला हुन नदिनलाई विशेष रणनीति अप्नाइएको छ। पटका तथा विस्फोटक पदार्थको अवैध कारोबार रोक लगाइएको छ। काठमाडौँ उपत्यकाका प्रमुख शहरहरूमा के बजार तथा सपिङ मल मार्टहरूमा चाहिँ हुन सक्ने अवैध क्रियाकलापहरूलाई हामीले रोकको लागि व्यवस्थापन मिलाएको व्यवस्था छ। काठमाडौँ उपत्यकाबाट बाहिरिनुभन्दा अघि नै प्रत्येक चालकहरूको सवारी चालक अनुमति पत्र लाइसेन्स चेक गर्छौँ हामी। मापस्ती एवं लापस्ती पनि चेक जाँच गरेर मात्रै सवारी साधन हामी छोड्ने व्यवस्थाहरू मिलाएका छौँ। त्यसै गरी प्रविधिमा आधारित सुरक्षा निगरानी बढाएको अवस्था छ। यसपालि सीसीटीभीबाट हामी प्रमुख बजार, चोक, नाका तथा भिडभाड क्षेत्रको निगरानी गर्छौँ। ड्रोन मार्फत हामी एरियल सर्भेलेन्स देशभरमा करिब 52 ड्रोन हामी प्रयोग गर्दैछौँ। डग स्नाइपिङ, सर्चको

0: मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको छ। नवरात्रको पहिलो दिन हिजो दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राख्नुका साथै घटस्थापना गरिएको ठाउँमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। नवरात्रका नौ दिन घटस्थापना गरिएको ठाउँमा हरेक दिन छुट्टा छुट्टी देवीको पूजा गरिन्छ।
1: नेपालमा मानसिक स्वास्थ्य समस्या भएका 80% नागरिकले अझै पनि उपचार सेवा पाउन नसकेको सरकारी अधिकारीहरूले नै स्वीकार गरेका छन्। स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले केवल 20% नागरिकले मात्रै खोजेको समयमा मानसिक स्वास्थ्य सम्बन्धी सेवा पाउने गरेको बताउनुभयो। उहाँका अनुसार देशका 10% नागरिकमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको छ। सन् 2020 सर्वे अनुसार 5.2% किशोर किशोरीमा यो समस्या देखिएकाले स्थिति चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ छ। तथ्याङ्क अनुसार नेपालमा प्रतिवर्ष झण्डै 7,200 जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन्। अहिले प्रति 1,00,000 जनसंख्यामा 24 जनाले आत्महत्या गर्ने गरेकोमा यसलाई आउँदो 4 वर्षभित्र 5%भन्दा तल झार्ने लक्ष्य छ। तर स्वास्थ्य क्षेत्रमा सरकारी लगानी न्यून हुँदा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालनमा चुनौती थपिएको डाक्टर पौडेलले बताउनुभयो। उहाँले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको झण्डै 52 करोड़ रूपियाँ बजेटबाटै सम्पूर्ण मानसिक स्वास्थ्य तालिम र कार्यक्रमहरू चलाउनु पर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो। सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा साझेदार संस्थाहरूको सहयोगमा समुदाय स्तरमा कार्यक्रम अघि बढ़ाउनु परेको उहाँको भनाइ छ। यसैबीच कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: कृषि मन्त्र नार्कसँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौ। धानलाई मौसम सफा भएपछि मात्र काटौ। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौ र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। गृहमन्त्री सुधन गुरूङ बिमस्टेकको प्रथम गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। गृहमन्त्रीको रूपमा उहाँको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो। असोज 27 गते हुने बैठकमा नेपालसहित 7 सदस्य मुलकका आन्तरिक सुरक्षा मन्त्रीहरूको सहभागिता हुनेछ। बैठकमा लागू औषध ओसार पसार, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तर्देशीय सुरक्षा चासोका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ। सन् 2018 काठमाडौँ शिखर सम्मेलनले परिकल्पना गरेको सुरक्षा क्षेत्रको यो उच्च स्तरीय बैठक पहिलो पटक आयोजन हुन लागेको हो। भ्रमणका क्रममा गृहमन्त्री सुदन गुरूङले आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ता गरी असोज 28 गते स्वदेश फर्कनुहुनेछ।
3: नेपाली कांग्रेसले 15 महाधिवेशन

0: चलिरहेको मतगणनालाई तीव्रता दिन मतगणना स्थल थप गरेको छ। निर्वाचन समितिका अनुसार अहिले केन्द्रीय कार्यालय सानेपामा 23 ठाउँमा मतगणना चलिरहेको छ। सभापति सहित प्रमुख पदाधिकारीहरूको मतगणना सकिए पनि सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदहरूको मतगणना भइरहेको छ। निर्वाचन समितिका अनुसार पर्सि बुधबार बेलुकासम्म सम्पन्न गर्ने गरी मतगणनालाई तीव्रता दिएको छ। धेरै पद र उम्मेद्वारहरूको मतपत्र एकैसाथ व्यवस्थापन गर्नुपर्ने भएकाले निर्वाचन समितिले पद र क्लस्टर अनुसार छुट्टाछुट्टै समूह बनाएर गणना गरिरहेको छ। यस्तै 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुल्लामा रामहरि खतिवडा र अजय बाबु शिवाकोटीको अग्रता कायमै छ। 3288 मतगन्दा खतिवडा अग्रस्थानमा हुनुहुन्छ। खुल्लामा दुईजना निर्वाचित हुनेछन्। सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा चलिरहेको मतगणनामा रामहरि खतिवडाले 1439 मत ल्याउनु भएको छ भने रामहरि खतिवडालाई पछ्याउँदै अजय बाबुले 1046 मत प्राप्त गर्नुभएको छ। त्यसको स्थानमा दिलीराम सुवेदीले 829 मत प्राप्त गर्नुभएको छ।
1: सुदूरपश्चिम प्रदेश सरकारले हिजो प्रदेशसभा बैठकमा पेश गरेको चालू आर्थिक वर्षको बजेटप्रति सत्तारूढ़ दलकै सांसदहरूले असन्तुष्टि जनाएपछि आजको बैठक स्थगित भएको छ। आज बिहान 9 बजेका लागि तोकिएको प्रदेशसभा बैठक सत्तापक्षकै सांसदहरूले असन्तुष्टि जनाएपछि भोलि बिहान 9 बजेसम्मका लागि स्थगित गरिएको हो। सत्तारूढ़ दल नेकपाका सांसद नरेश कुमार शाहीका अनुसार बजेटमा व्यथिति भएको भन्दै सत्तापक्षकै सांसदहरूको चर्को विरोधपछि मुख्यमन्त्रीले बैठक सार्नु भएको हो। बजेटमा आयोजना र बजेट बिचौलियाहरूद्वारा खरिद बिक्री गराइएको सांसदहरूको आरोप छ। दशैं नजिकै गर्दा पनि कर्मचारीले 3 महिनादेखि पारिश्रमिक पाएका छैनन्।
0: शेयर बजार लगातार तेस्रो कारोबार दिन बढ़ेको छ। हप्ताको पहिलो दिन कारोबार दिन शेयर बजार परिसूचक निफ्टी 4 अंकले बढ़ेर 2595.81 बिन्दुमा पुगेको छ। आज बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 105 कम्पनीको शेयर बढ़ेकामा 165 घटेको छ। 7 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज निफ्टी बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 4,83 करोड़ रूपियाँको कारोबार भएकोमा आज 354 कम्पनीको 1,27,00,000 कित्ता शेयर 4,46 करोड़ रूपियाँमा किनबेच भएको छ।
1: उदयपुरमा प्रहरीले 1040 किलोभन्दा बढ़ी लागू औषध गाजा बरामद गरेको छ। गाजा ओसार पसारमा संलग्न रहेको अभियोगमा ताप्ली गाउँपालिका 2 का 22 वर्षीय विश्वराज राईलाई एउटा जीप सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीका अनुसार कटारी नगरपालिका छ सागोरी पुल नजिकैको जंगलबाट 5 बोरामा राखिएको 100 किलो गाजासहित राईलाई पक्राउ गरिएको हो। त्यसै गरी चौधन्दीगढ़ी नगरपालिका 1-4 घडेमा रहेको रानीटार बेलटार सड़क खण्डमा पार्किङ गरी राखिएको 2014-6-22-55 नम्बरको जीपबाट 29 बोरामा राखिएको 940 किलोभन्दा बढ़ी गाजा बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका राईमाथि इलाका प्रहरी कार्यालय बाट थप अनुसन्धान भइरहेका घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
0: जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न प्रभावित समुदायको जीविकोपार्जन सुरक्षित पार्न स्थानीय अनुकूलन सुरक्षित बसाई सराई र जलवायु वित्तमा केन्द्रित नीति आवश्यक रहेको विज्ञहरूले बताएका छन्। ग्रामीणमुखी युवा अभियान नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा विज्ञहरूले यस्तो जोड़ दिएका हुन्। कार्यक्रममा विपद व्यवस्थापन सञ्जाल नेपालका अध्यक्ष डाक्टर वसन्त राज रेग्मीले भोटेकोशी बाढ़ीको प्रसंग उल्लेख गर्दै हिमाली क्षेत्रमा हुने विपदले देशको समग्र विकास नै गम्भीर धक्का पुर्याउने बताउनुभयो।
1: नेपाल दर्पणमा अब विदेशको खबर। यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका रोबर्ट हल र माइकल भुकफोर्टलाई प्रदान गरिने भएको छ। न्यू केनेसियन प्याराडाइम भनिने अर्थशास्त्रको एक शाखाको माध्यमबाट आर्थिक चक्रका उतार चढ़ावलाई सन्तुलित बनाउन विश्वभरका नीति निर्मातालाई सहयोग पुर्याउने कामका लागि उहाँहरूलाई पुरस्कृत गर्न लागेको नोबेल समितिले जनाएको छ। समितिका अनुसार उहाँहरूका मोडेलहरूले प्रभावकारी स्थितिकरण नीति कार्यान्वयन गर्ने हाम्रो क्षमतामा उल्लेखनीय सुधार गरेका छन्। अर्थशास्त्री हल र भुकफोर्टको उपफोर्टले संयुक्त रूपमा 1,10,00,000 स्वीडिश क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। यो सँगै यस वर्षको नोबेल पुरस्कार पाउने विजेताहरूको नाम घोषणा भएको छ। गएको सोमबार चिकित्सा शास्त्र, मंगलबार भौतिक शास्त्र, बुधबार रसायन शास्त्र, बिहिबार साहित्य र शुक्रबार शान्तितर्फका विजेताको नाम घोषणा भएको थियो। विगत 12 महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कार प्रदान गरिन्छ।
0: भारत सरकारले राजधानी नयाँ दिल्लीमा रहेको प्रसिद्ध जन्तर मन्तर क्षेत्रलाई प्रदर्शन स्थलको सूचीबाट हटाएको छ। दिल्ली प्रहरीले सुरक्षा सड़क व्यवस्थापनलाई कारण देखाउँदै जन्तर मन्तरमा कुनै पनि किसिमका आन्दोलन धरना र सभा समारोह गर्न औपचारिक प्रतिबन्ध लगाएको हो। दिल्ली प्रहरी आयुक्तले निकाल्नु भएको नयाँ आदेश अनुसार अब प्रदर्शनका लागि जन्तर मन्तरको साटो तीनवटा ठाउँ तोकिएको छ, जसमा रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदान रहेका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। महिला फुटबल अरबौं डलरको उद्योग बन्ने दिशामा अघि बढ़िरहे पनि धेरै व्यावसायिक खेलाड़ीहरूले अझै पनि न्यून पारिश्रमिक पाइरहेका प्रतिवेदन सार्वजनिक भएको छ। खेलाड़ीहरूको संघ फिफा प्रोले 800 भन्दा धेरै फुटबल खेलाड़ी माज गरेको विश्वव्यापी संरक्षणको नतिजाले यो खुलासा गरेको बीबीसीले जनाएको छ। सर्वेक्षणमा सहभागी झण्डै 49% खेलाड़ीले आफूहरू योजनाभन्दा अगाडि नै फुटबलबाट विदा लिने बारे सोचिरहेको बताएका छन्। तीमध्ये 59%ले आर्थिक कारण र 46%ले मानसिक तनावलाई यसको कारणका रूपमा उल्लेख गरे। फिफा प्रोमा महिला फुटबल प्रमुख एलेक्स कल्भिनले बढ़दो सार्वजनिक चर्चा, आर्थिक असुरक्षा र अपर्याप्त सहयोग प्रणालीले खेलाड़ीहरू दबावमा रहेका बताइन्। महिला खेलकुदको विश्वव्यापी आमदानी सन् 2024 झण्डै 581 मिलियन अमेरिकी डलरबाट बढ़ेर सन् 2027 1 अर्ब डलर भन्दा धेरै पुग्ने अनुमान छ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: बुढ़ी गण्डकी नदीको उच्च निगरानी सहित बाढ़ी प्रभावितलाई राहत वितरण चल्दै गोर्खाका झण्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित। भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण।
0: विश्वमा गरीबी बढ़दा नेपालमा भने गरीबीको संख्या र दर दुवैमा उल्लेख्य कमी। स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार।
1: दबाव र प्रभाव मुक्त भई काम गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन। पदीय दुरूपयोगमा शून्य सहनशीलताको नीति लिने आईजीपी कार्कीको प्रतिबद्ध। चार पर्वमा सुरक्षाको व्यवस्था चुस्त।
0: यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हल र वुडफोर्डलाई आर्थिक चक्रका उतार चढ़ावलाई सन्तुलित बनाउन सहयोग पुर्याउने कामका लागि सम्मान।
1: र महिला फुटबल खेलाड़ी आर्थिक र मानसिक स्वास्थ्यका कारण चाँडै सन्यास लिन बाध्य हुँदै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विवश कुलुङ र भोजेन्द्र पस्नेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: Bonia Extreme Energy Drink.
1: बडा दशैं 2083 को शुभ अवसरमा हाम्रा सम्पूर्ण श्रोता, शुभचिन्तक, विज्ञापनदाता, साझेदार, संचार गृह र सहकर्मी श्रमजीवी साथीहरू सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: चोइस एफएम 90.4 मेगाहर्ज परिवार गोर्खा नगरपालिका छ हरमटारी गोर्खा।
3: यामाहा तंगाचेट जितको नयाँ अपग्रेड।
4: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालीको दशैं तिहार यामाहाको साथमा
3: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000 देखि 10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
4: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
3: यामाहा शोरूम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
4: थप जानकारीका लागि चन्द सप्लायर्स हरमटारी गोर्खा, फोन नम्बर 0064204433, मोबाइल नम्बर 9856213326।
3: यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा।
1: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
5: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
1: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
5: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा। फोन 0064590009
1: 0064590009।
6: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
7: सबैलाई पाएक पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
6: त्यहाँ त्यस्तो विशेष के छ र?
7: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
6: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
7: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
6: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0965400049, मोबाइल नम्बर 9856404900 र 9856303082।
1: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
6: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 0064213115 र मोबाइल 9856404018।
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरी जान पर्ने हुन्थ्यो,
8: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
9: विशेष गरी जापानमा वर्किङ भिजामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
8: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
9: विशेष गरी जापानमा वर्किङ भिजामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
8: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
9: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9849394421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
1: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ।
7: A2 मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान A2 मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा। मोबाइल 98511 35194। संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
6: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
10: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
6: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
10: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
6: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
10: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
6: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 0064-21-315 र मोबाइल 98560-40018।
5: तपाईँको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
7: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
5: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
7: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98574-24-210, 98574-24-210।
0: Choice FM 90.4 MHz।

0: California.
1: Extreme energy drink.
2: होइन, एक्लै बसेर के सोचिरहेको?
3: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
2: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
3: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
2: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
3: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
2: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुको साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
4: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
4: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यौ त?
5: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
5: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
2: अचानक स्वास्थ्यमा समस्या आयो,
4: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
2: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
4: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना, डाक्टरको शुल्क बिना।
2: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
4: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
2: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौँ, रोगलाई समयमै पहिचान गरौँ।
4: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
2: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार गोर्खा। सम्पर्क नम्बर 0634300-75-9840-44-1463।
6: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स, फोन 064-421-322, हरमटारी, गोर्खा।

0: अचानक स्वास्थ्यमा समस्या आयो,
1: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
0: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
1: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
0: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
1: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
0: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौँ, रोगलाई समयमै पहिचान गरौँ।
1: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
0: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार गोर्खा। सम्पर्क नम्बर 0664304098404043।
2: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
1: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
2: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
1: हो र दाइ, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 9846702011 र 9891923170।
3: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
4: वन विनाश, खुल्ला भिरालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
3: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
4: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेती योग्य जमिनको संरक्षण गरौं।
3: रुख रोपौं, माटो जोगाऊ, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
4: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेटको सहयोग तथा स्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
3: हरित गोर्खा, सुरक्षित गोर्खा।
0: दैनिक भागदौड र थकानबाट टाढा, प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिलेजमा।
5: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई,
5: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664202006, मोबाइल 98510213636।

0: Extreme energy drink.
1: अचानक स्वास्थ्यमा समस्या आयो,
2: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
1: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
2: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
1: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
2: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
1: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौं, रोगलाई समयमै पहिचान गरौं।
2: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
1: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार गोर्खा। सम्पर्क नम्बर 0634300975984044463।
3: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। गोर्खा नगरपालिका वडा नम्बर 8 आर्थिक वर्ष 2082-83 सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनुभएका लाभग्राहीले सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7(1)(b) 2083 श्रावण 1 गतेदेखि असोज मसान्तसम्म वडा नम्बर 8 कार्यालयमा सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र, राष्ट्रिय परिचय पत्र, दलित बालबालिका, पूर्ण अपाङ्गता भएका र 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा संरक्षकको निवेदन र विधवा महिलाको हकमा अर्को विवाह नगरेको सिफारिस पत्र सहित आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्रको फिंगर प्रिन्ट स्क्यानर मार्फत बायोमेट्रिक भेरिफिकेशन गरी नवीकरण गर्नु गराउनु हुन अनुरोध गर्दछौ। साथै म्यादभित्र नवीकरण नगरेका लाभग्राहीको नाम लाभग्राही सूचीबाट लगतकट्टा गरिने व्यवहार समेत जानकारी गराउँदछौ। ऋषिराम खत्री, वडाध्यक्ष, 8 नम्बर वडा कार्यालय, बराहा, गोर्खा।
4: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
5: घर हेर्दैछु नि।
4: घर? तिमी त फेरि यहाँ छौ त।
5: UNB स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
4: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
2: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
6: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
2: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
6: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोलुसन प्राइभेट लिमिटेड, काठमाडौँ।
2: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064205722, मोबाइल नम्बर 98512335830 र 98434510022। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा। नेपाली परम्पराको चिनारी काठको ठेकी, काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी गोर्खा। सम्पर्क नम्बर 98564692 र 98067174524।
7: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
8: गोर्खाको आफ्नै अस्पताल NPI गोर्खा हस्पिटल।
7: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा NPI गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
8: स्वास्थ्यको भरपर्दो नाम NPI गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी गोर्खा। फोन 0064590009,
7: 0064590009।
9: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने?
5: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
9: हो र, के पाइन्छ नि त्यहाँ?
5: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
2: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
5: इन्फोटेक गोर्खा प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6 हरमटारी चोक गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
10: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
11: सबैलाई पाएको पर्ने आमू फैरिनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
10: त्यहाँ त्यस्तो विशेष के छ र?
11: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्तबुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
10: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
11: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
2: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0965-40-049, मोबाइल नम्बर 98560-40-479 र 98560-30-082।
7: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
12: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
2: थप जानकारीको लागि संगम मेडिहेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 064-21-315 र मोबाइल 98560-40-018।

0: Mania Extreme Energy Drink.
1: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
2: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
3: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51-227, 9840-51-227। होइन, एक्लै बसेर के सोचिरहेको?
4: ए तिमी पो, नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
2: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
4: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
2: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
4: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
2: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
5: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्।
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
5: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 9816170612, 9816170612।
6: तपाईँको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
2: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
6: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
2: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 9856724210, 9856724210।
7: बहिनीको बिहेमा जाने दिन आइसक्यो, मसँग त केही पनि गहना छैन, म त नजानु पर्ला कि?
8: अचम्म छ, जहाँ अब गहना छैन भनेर बहिनीको बिहेमा नजाने हो र? हरमटारीमा रहेको कारा कलेक्सनमा गएर मैले त आफूलाई चाहिने गहना पनि लिएर आइसके। हेर्दा सुन जस्तै छ, कसैले चिन्दैन क्यारे।
7: हो र, फेरि कहिले जाने, समय पनि त छैन।
8: तपाईँ के कुरामा चिन्ता गर्छस् के? जाने समय नभए फेसबुक, इन्स्टाग्राम, टिकटक जतासुकै कारा कलेक्सनको पेज छ त, त्यही गएर आफूलाई मन परेको गहना छान्ने अनि अर्डर गर्ने, तेरो घरमै आइपुग्छ त।
7: त्यस्तो सजिलो हुन्छ है?
8: हो नि, धेरै डिजाइनका हार, झुम्का, चुरा, सिक्री, औठी, ब्रासलेट, मंगलसूत्र, तिलहरी, नौगेडी, मोतीको माला, एडी गहना, ब्रासको हार सेट, राशि अनुसारको औठी लगायत सम्पूर्ण फेसन अनुसारको ग्यारेन्टी वाला गहना र सधैँ लगाउनको लागि पञ्चधातुका गहना आफूलाई मन परेको डिजाइनमा र अर्डर अनुसारको साइजमा पाइन्छ।
5: कारा कलेक्सन, हरमटारी, गोर्खा। हरमटारीबाट हस्पिटल जाने बाटो घ्याम्पेसाल बस पार्क नजिकै। सम्पर्क नम्बर 9806663381। व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुनेछ।
2: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
5: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
2: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
5: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
2: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 9846702211 र 9191723170।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-24-670 मोबाइल नम्बर 98-460-56-238।
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यौ त?
3: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा। फोन नम्बर 064-421-322 र 421-443।
4: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव।
6: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फुड एन्ड रोशनी हर्बल, रोशनी हर्बल।
4: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
6: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार, बिसौनी मोड़, गोर्खा।
4: थप जानकारीको लागि सम्पर्क 98056-35179।

0: कस्तो धेरै भोक लागेको छ। अलि राम्रो ठाउँमा खाजा खान जाऊ न, कफी पनि खान मन लागेको थियो।
1: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
0: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
1: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
0: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
2: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
3: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
2: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। फोन नम्बर 0664206658, मोबाइल नम्बर 97964914103।
4: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
4: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
4: गोर्खा गार्डन होटल, गोर्खा। सम्पर्क 0664590111 र 98568808088।
2: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
5: वन विनाश, खुला भिरालो जमीन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
2: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमीन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
5: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
2: रुख रोपौं, माटो जोगाऊ, माटो जोगाऊ, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
5: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
2: हरित गोर्खा, सुरक्षित गोर्खा। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
0: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
0: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
0: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98490349421, गोर्खा नगरपालिका छ, शक्तिचोक, गोर्खा। होटल बिसौनीको माथिल्लो गेट अगाडि।
7: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
8: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
7: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ।
9: गोर्खा बजार कालिका काखैमा
7: नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, हरमटारी, गोर्खा। सम्पर्क नम्बर 98460261076, 98161733151।
10: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
11: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ, मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
10: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
11: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
10: ए हो र, फिटिङ पनि राम्रो हुन्छ,
11: एकदमै स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
10: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
12: आकर्षक कुर्ता सुरुवाल।

गाउन, लेहेङ्गा, सारी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98 60 96 21 08 98 60 96 21 08।

0: Mania Extreme Energy Drink.
1: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
2: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
1: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
2: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा। फोन 064-590-0009
1: 064-590-0009। होइन, एकुरो घुप्टेर मोबाइलमा के हेरिराखेको भने?
3: घर हेर्दैछु नि।
1: घर? तिमी त फेरि यहाँ छौ त।
3: UNB स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
1: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
4: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
5: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
4: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आज जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
5: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
4: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 064-420-5022, मोबाइल नम्बर 98512-35830 र 98434-10022। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
6: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने?
3: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
6: हो र, के पाइन्छ नि त्यहाँ?
3: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
4: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
3: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
1: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
7: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
1: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
7: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
1: सम्पर्क गुणाकर गौतम, मोबाइल 98560-17970, 98560-17970। आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्म सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट सुरु हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। मोबाइल 98511-35194। ग्यारेन्टीका साथ कम्प्युटर मर्मत तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा B3 कम्प्युटर्स, हरमटारी। फोन 064-421-3023।
8: विश्वास तपाईँको, सेवा हाम्रो।
9: Choice FM 90.4 MHz।

0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
1: भेट्यो नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
1: कोठा सफा र आरामदाय पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
0: होइन, एक्लै बसेर के सोचिरहेको?
4: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
0: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
4: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
0: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
4: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
0: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
2: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्,
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
2: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
5: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली, अर्याल मेडिकल हल, गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 064-420-790, 98-560-40-046 र 98-560-40-901।
2: जथाभावी फोहोर नफाल्न क्लिन गोर्खाको अत्यन्त जरूरी सूचना।
6: नगरपालिका क्षेत्रभित्र जथाभावी फोहोर फाल्न पूर्ण रूपमा निषेध गरिएको छ। सड़क, चोक, सार्वजनिक स्थानहरूमा नगरपालिकाको समन्वयमा क्लिन गोर्खाले आवश्यक डस्टबिनहरू राखेको र सोही डस्टबिनमा फोहोर फाल्नलाई हार्दिक अनुरोध गर्दछौ।
2: सड़क, चोक तथा सार्वजनिक स्थान सबै क्षेत्रमा सीसी क्यामेराबाट निगरानी भइरहेको जानकारी गराउँदछौ। यदि कसैले नियम उल्लंघन गरी जथाभावी फोहोर फालेमा फोहोर मैला 2074 बमोजिम 500 रुपियाँदेखि 1,00,000 जरिवाना लाग्नेछ।
7: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लिन गोर्खा सँगै स्वच्छ गोर्खा।
2: गोर्खा नगरपालिका गोर्खा संघको सहकार्यमा क्लिन गोर्खाद्वारा जारी सन्देश।
8: दैनिक भागदौड र थकानबाट टाढा, प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिलेजमा।

0: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
1: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई।
0: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
1: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड बस पार्क गोर्खा। फोन 0664420206, मोबाइल 98510211336।
0: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव।
1: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल।
0: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
1: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार बिसौनी मोड, गोर्खा।
0: थप जानकारीको लागि सम्पर्क 98056535179।
2: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
3: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
4: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
3: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410-51227। 98410-51227।
5: चोइस एफएम 90.4 MHz। इनाक्सी एंटरटेनमेंट।

0: Choice FM 90.4 MHz.
1: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
2: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली गिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
2: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरूङ, मोबाइल 98460 70211 र 98191 23 170।
1: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
3: हाम्रै बालकृष्ण भाइको मानि।
4: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको?
3: बालकृष्ण पसलको नाम पनि भन्नुहोस् न।
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98560 40283 र 98058 48831।
7: यामाहा चंगाचेट, जितको नयाँ अपग्रेड।
8: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालिको दशैं तिहार यामाहाको साथमा।
7: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000 देखि 10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
8: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
7: यामाहा सोरुम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
8: थप जानकारीका लागि चन्दा सप्लायर्स, हरमतारी गोर्खा, फोन नम्बर 0064204433, मोबाइल नम्बर 98560 21326।
7: यामाहा लैजाऊ घरमा, नागरिकताकै भरमा।
9: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
10: आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
9: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
10: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
9: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
0: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन, ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
2: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
0: ग्रिस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0064204658, मोबाइल नम्बर 97969401403।
11: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
0: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
11: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
0: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
11: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0064590111 र 98560 88088।
12: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
2: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
12: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल,
13: जहाँ सबै प्रकारका कपडा पाइन्छ।
12: नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, हरमतारी गोर्खा। सम्पर्क नम्बर 98460 26176, 98 16 17 33 51।
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो।

0: का लागि जेनरेशन फ्युचर हब।
1: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
0: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9894394121, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
2: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
3: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
2: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
3: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
2: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
3: एकदमै। स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
2: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
4: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6 हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।
5: सुर संगीत सोलसन प्रालीको प्रस्तुति।